0: भोटेको सिलितमा बिजनेसको अभाव, निर्वाचन प्रहरीको खरिदका बारेमा, पोशाक खरिदका बारेमा संसदीय समितिले अध्ययन गर्ने,
1: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन, भोटेकोसीले तहस नहस बनाएको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, गल्छी भेत्रावती सड़क सञ्जाल सञ्चालनमा,
0: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने, सेजबाट 4.5 अर्बको निर्यात, खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा,
1: विश्व बजारमा इन्धनको मूल्य बढेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल, दक्षिण पूर्वी एसियामा नवीकरणीय ऊर्जा महँगिँदै, युक्रेनमा रूसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द,
0: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजीलसँग प्रतिस्पर्धा गर्दै ब्राजीलको टोली कोलकातामा आईसीसी पुरूष एक दिवसीय क्वालिफायर खेल दक्षिण अफ्रिका र नामिबियाले संयुक्त आयोजना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय संसद अधिवेशन र यो अधिवेशनमा भएका काम कारवाहीको प्रसंग।
1: 145 दिन चलेको संघीय संसदको वर्षे अधिवेशनबाट 12 विधेयक पारित भएका छन्। वर्षे अधिवेशन हिजो मध्यरातीबाट सकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अरियालले हिजोबाटै संसदको दोस्रो अधिवेशन सकिएको जानकारी गराउनु भएको थियो। अधिवेशन समापनका क्रममा सभामुख अरियालले संसदको वर्षे अधिवेशनमा 12 विधेयक पारित भएको र विपद व्यवस्थापन सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनुभयो। वर्षे अधिवेशनले संसदले आर्थिक विधेयक 2083, विनियम विधेयक 2083 र सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन लगायतका 12 विधेयक पारित गरेको छ। 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भइसकेका छन्। त्यस्तै 20 विधेयक विभिन्न समितिमा छलफलकै सिलसिलामा विचाराधीन अवस्थामा रहेका छन्। संसद सचिवालयका अनुसार गत 28 वैशाखदेखि हिजोसम्म 145 दिन चलेको वर्षे अधिवेशनमा 68 बैठकहरू बसेका थिए। 62 दिन संसद चलेको छ भने 277 घण्टा 30 मिनटको संसदीय समय व्यतीत भएको अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा केन्द्रित रहेको सभामुखले बताउनु भएको छ। यसैबीच कानून निर्माणको दृष्टिकोणले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले भन्नुभयो,
3: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पहिली बनाएको छ। संसदको चाहिँ स्पिकरको, हाम्रो सभामुखको, उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हार्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नु, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पट्टि मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
1: यसैबीच गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपड़ा खरिदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति गठन गरेको छ। रासपा सांसद मनिष शाहको संयोजकत्वमा हिजो उपसमिति गठन भएको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन, थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनका लागि खरिद गरेको कपड़ाको प्रसंगमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 1,33,980 तथा सशस्त्र प्रहरीले 15,000 निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूलाई पोशाक खरिदका लागि नगद नै दिएको थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरीले जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहजीकरण गरी लाभ लिएको आरोप संसदीय समितिमा लगाइएको छ। समितिलाई 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने भनिएको छ।
0: यसैबीच बिजनेस अभावका बीच पनि राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक, 4

0: अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक भने पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो 21 अधिवेशन बजेट अधिवेशन भए पनि सरकारबाट प्राप्त विधेयक लगायतका अन्य बिजनेस समयमै काम पूरा गरे पनि बेला बेलामा बिजनेसको अभाव नियमित बैठक बस्न नसकेको पनि उहाँले सुनाउनुभयो। राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081, संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 र आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गरे प्रतिनिधि सभामा पठाएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक अधिवेशन अन्त्य हुने दिन मात्रै पारित भयो। राष्ट्रिय सभामा अब कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सभाले सहमति प्रदान गरेको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमा आश्रित 3 विधेयक यसै अधिवेशनबाट पारित भएका छन्।
1: कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ भने यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ़न संख्या बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाण्डुको खुला मंचमा आज भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था गरिएको छ। असोज 18 अर्थात भोलि उद्घाटन हुनेछ। 19 र 20 पार्टीको विधान र राजनैतिक प्रतिवेदनमा केन्द्रित छलफल सत्र चलाउने र 21 र 22 असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने समेत कांग्रेसले बताएको छ। कांग्रेसको अधिवेशन भोलि शुरू हुने भएपछि महाधिवेशनमा 7,700 प्रतिनिधि र 240 सदस्यीय केन्द्रीय कार्य समिति प्रस्ताव गरी खाका तयार गरिएको छ। काठमाडौँको खुला मंचमा कांग्रेसको 15 महाधिवेशनका लागि मंच लगायतका पूर्वाधारको तयारी भइरहेको समेत पार्टीले बताएको छ। देश विपद र जनता शोकमग्न रहेको अवस्थामा सादगीपूर्ण महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता चालिसेले बताउनु भएको छ। उहाँका अनुसार प्रचारमा कुनै पनि झाँक्री तस्वीर र झक्की झकाउ हुने छैनन्। यसपटकको महाधिवेशनलाई डिजिटलाइज गरिएको समेत प्रवक्ता चालिसेले बताउनुभयो।
2: लगभग 18 उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव दिने क्रम जारी राख्नु भएको छ।
0: सरकारले दशैं तिहार छठ लगायतका चाड पर्वमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्दै बजार अनुगमनलाई तीव्रता बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज हर्यालले सिंहदरबारमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा बोल्दै यसबारेमा जानकारी दिनुभयो। प्रवक्ता हर्यालले चाडपर्वको मौका छोपेर कालोबजारी र मूल्य वृद्धि गर्ने प्रवृत्ति भएकाले अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिनुभयो। उहाँले मनसूनका कारण सड़क अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवाहरू सहज रूपमा सञ्चालन गर्न निर्देशन दिइएको पनि बताउनुभयो। चाडपर्वको समयमा मल अभाव भएको र सवारी चालक अनुमति पत्र नपाएको जस्ता गुनासो हेलो सरकारमा समेत बढ़ी आएको उहाँको भनाइ छ। गत भदौ 1 गतेदेखि हालसम्म 17,334 गुनासो प्राप्त भएकोमा 5,837 फर्स्यौट र 7,858 पूर्ण रूपमा समाधान भइसकेको पनि उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल 16,28,33,34,122 रूपियाँ जम्मा भएको पनि प्रवक्ता अर्यालले बताउनुभयो। उहाँले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट पीड़ितलाई मानसिक परामर्श दिनुपर्ने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो। यसैबीच दशैं नजिकै गर्दा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको सरोकारवाला निकायले बताएका छन्। भारी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खुला गरिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
3: चलिरहेका छन्। ती अनलाइनबाट पनि यात्रुले प्रशस्त सेवा लिन सक्नुहुन्छ। तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ कि विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र कहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
0: यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी छ। गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान थियो। यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ीपछि सड़क र पूर्वाधारमा सुधार गर्नुपर्ने कुरा
4: अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन नै भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिनु सक्छ। तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि।
0: भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क भने सञ्चालनमा, चिनिया राजदूतले कोरला नाकाको अनुगमन गर्ने, सेजबाट 4.5 अर्बको निर्यात लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड़ सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा भेटिएको पौडेलको 25 करोड़ 23 लाख रूपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटीकोसीले तहस नहस पारेको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटीकोसी त्रिशुली नदीमा विनाशकारी बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनस्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राष्ट्रपा केन्द्रीय समिति बैठक आज, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट र समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेण्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात तर किसानले मल बिनै सके रूपाई धान गोडमेल गर्न पनि समस्या भयो खबरमा उल्लेख छ। त्यस्तै पर्साका शाहले जिते 10 लाख शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत पर्साका लालबहादु शाह कानूले 10 लाख रूपियाँ जित्नु भएको छ। चुडिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने, सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव, कानूनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बनाऊ शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सड़क यातायात सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आश शीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बाढ़ीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ, माथागढ़ी, बनासकाली, तानसिंह, पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज 2 साता आएको बाढ़ीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सिजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692 लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026 शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल सहित 69 देशका 692 आरोहले अनुमति लिएका छन्।
0: नागरिक दैनिकको भित्री पन्नामा वीरको आकस्मिक कक्षमा एक बेट एक बिरामी शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भीर छ, न एउटै शैयामा 2-3 जना बिरामी, त्यहाँ 1 जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 शैयामा 1 जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको खबरमा उल्लेख छ। पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागि छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले यस्तो तयारी थालेको हो। साबिकका 3 विकासे र ठूला बजेट भएका मन्त्रालय मिलाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो। पूर्वाधारमा अब सिंचाई पनि जोड्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट सिंचाई झिकेर पूर्वाधारमा थप्न लगाउन लागि उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, किचोलो बीच कांग्रेस महाधिवेशन गठनदेखि नै श्रृंखलाबद्ध विवाद शीर्षकमा अर्को खबर छापिएको छ भने, कान्तिपुर दैनिकमा पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। पहिले 14 पदाधिकारी रहेकोमा विशेष महाधिवेशनले 3 पदाधिकारी थपेको थियो। फेरि उपसभापति र सहमहामन्त्री थप्ने गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढ़ीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नु भएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुर बुबा हजुर आमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पूरा होला? विभिन्न स्थानमा होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढ़ाईलाई निरन्तरता दिँदै भविष्य कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छठके प्रवेश सीधै सचिव नियुक्ति गर्ने तयारीले तरंग शीर्षकमा सुरेन्द्र काफ्रे लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सीधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरंग पैदा भएको हो। विज्ञहरूले छठके प्रवेशले निजामती प्रशासन विथुलिन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मंचमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लाल पूर्जा छ अभिलेख छैन, 26 वर्ष पुग्दा समेत मुक्त कमैयाका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णुप्रसाद न्यूपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालू आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धन आपूर्तिमा दबाव बढ़ेसँगै सात राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजेलको मूल्य आकाशिएको छ। बेलायतमा डिजेलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउन्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध, स्ट्रेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका बीचमा G7 का नेताहरूले डिजेलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ़नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिंगापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 को जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ़नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छन्। र रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका 2 प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज 5 पटकको विश्व विजेता ब्राजीलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजील बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरूष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजील बीचको पहिलो भेट हो। खेलका लागि ब्राजीलको टोली कोलकाता पुगिसकेको छ। आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वत छनौट भइसकेका छन्। भारत, न्यूजील्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वत छनौट भएका छन्। बाँकी 4 स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इण्डिज र आयरल्याण्ड सहित विश्व क्रिकेट लीग 2 का शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट आउने 4 टोली सहभागी हुनेछन्। हाल लीग 2 को शीर्ष 4मा स्कटल्याण्ड, अमेरिका, नेदरल्याण्ड्स र ओमान छन्। नामिबिया, क्यानाडा, नेपाल, यूएई बटम 4मा छन्। लीग 2 का केही श्रृंखलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कड़ा मेहनत गर्दै पारा एथलेटिक्स खेलाड़ीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका 7 खेलाड़ीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ीले बगाएका पुल र सड़क निर्माण कस्तो बनाउने भन्ने कुरा। भोटेकोशी बाढ़ीका कारण अत्यधिक रूपमा मानवीय क्षति भयो। पुल पुलिसा र सड़कमा पनि ठूलो क्षति पुगेको छ। अबको पुननिर्माणमा पुल र सड़क क्षेत्रमा के कुरामा ध्यान दिने, हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौं।
11: बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन? बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ। अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क
4: जोन भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ, किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त, त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
12: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ होइन, त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ, यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्केका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त, यो हिसाबले चाहिँ अब तपाईँको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन, अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ प्राविधिक रूपमा?
4: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि, अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने, हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन त्यो बाढीले
12: बगाएको छ,
4: पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन, अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने
12: संरचनाको मोडल
4: त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने चाहिँ त्यो छिटो हिँड्ने भयो नि त, चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
12: होइन, भनिसकेपछि गति र त्यसको जुन फोर्स होइन त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै
4: भनेपछि, अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन, अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, बिचमा पिलरहरू नराख्ने कि, अब
12: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, अब चाहिँ पुलको संरचना कस्तो बनाउने सड़कको बनाउँदा?
4: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि, प्री बोर्ड भन्छ हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
12: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
4: मुगलिङमा बीचमा पियर छैन एउटा हुन सक्ने भयो होइन,
12: मुगलिङ र पोखरा होइन त्यो जोड्ने त्यो बीचमा पिलर छैन,
4: बीचमा छैन, अनि यो मालढुङ्गामै पनि त
12: मालढुङ्गामा
4: कालीगण्डकीमा पियर छैन, बीचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्।
13: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
14: संघीय संसद अधिवेशन अन्त्य, राष्ट्रिय सभामा बिजनेसको अभाव, निर्वाचन प्रहरीको पोशाक खरीदका बारेमा संसदीय समितिले अध्ययन गर्ने,
13: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन, भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क सञ्चालनमा,
14: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने, सीजबाट 4.5 अर्बको निर्यात, खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा,
13: विश्व बजारमा इन्धनको मूल्य बढ़ेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल, दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द,
14: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिल
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ, र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जो राष्ट्राध्यक्ष गरिमा लेखिएको एउटा पोल जस्तो बनाइएको छ त्यहाँ टेक्न खोज्दा बीचबाट भाँचिएको छ, र भण्डारी जस्ता देखिने व्यक्तिको हातमा एउटा पक्मा पदक जस्तो पनि देखिन्छ जहाँ एमाले लेखिएको छ, गुटाध्यक्ष लेखिएको छ उक्त सील जस्तोमा, र पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति केही बोलिराखेको जस्तो देखाइएको छ, माथि चाहिँ यस्तो लेखिएको छ के गर्नु, देशको सेवा गरेर धितै नमर्ने।
14: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: धेरै बोले अरूले, अब बोल्ने पालो तपाईँको। तपाईँको बोलीमा लोली मिलाउँछौ हामी, जुगलको तीरदेखि इन्द्रावतीको तीरसम्म, समुदायको सही पहरेदार। अब तपाईसँगै तपाईँकै रेडियो,
16: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
17: दाई किन एकोर हुनु भएको, के भयो?
18: के हुनु बहिनी, छोराको जापान भिसा लाग्यो, एकै पटक छोरीको पनि लन्डनको भिसा लाग्यो। अब कुन ट्राभल्स राम्रो होला, कहाँबाट टिकट काट्ने, कहाँ सस्तो होला भनेर सोचिरहेको नि।
17: लौ, यति कुरामा दायाँ बायाँ सोच्नै पर्दैन नि, जानु न ग्लोबल राइजिङ टुर्स एन्ड ट्राभल्समा। बौद्ध छ, टुसाल चोक्कैमा छ।
18: हजुर, युके, जापान, कोरिया लगायत विभिन्न देशका लागि सस्तो र भरपर्दो प्लेन टिकटको लागि हामीलाई सम्झनुहोस्।
19: विगत 15 वर्षदेखि यहाँहरूको सेवामा समर्पित विश्वासिलो अनि भरपर्दो ग्लोबल राइजिङ टुर्स एन्ड ट्राभल्स,
17: बौद्ध छ टुसाल चोक।
18: सम्पर्क सुनिल बस्नेत 98512 40340, 01 4581 261, 4581 262।
17: साथै थाइल्यान्ड, मलेसिया, बाली लगायत स्थानमा घुम्न जान चाहनेलाई भिजा र विदेश प्याकेज टुर उपलब्ध छ।
20: यसपालि दशैंमा सबैजना मिलेर घुम्न जाउ न।
21: घुम्न त जाने, तर दशैंमा घुम्न जान गाडी नै पाइँदैन।
20: किन नपाइनु? हलेसी चप्पल पसल एन्ड श्रेष्ठ कस्मेटिक पसल मेलम्चीमा जानु न, त्यहाँ जुनसुकै गाडी भाडामा पाइन्छ।
21: हजुर, जुनसुकै सामान ढुवानी गर्नु परेमा, कुनै पनि मठ मन्दिर जानु परेमा, शुभ विवाह, शुभ व्रतबन्ध आदिका लागि गाडी चाहिएमा हामीलाई सम्झनुहोस्। बोलेरो, सिंगल क्याब, 9 सिटरको बोलेरो, स्कर्पियो, योद्धा लगायत सम्पूर्ण गाडीहरू 24 घण्टा हजुरहरूको लागि तयार छ। साथै यस सँगसँगै चप्पल, जुत्ता र कस्मेटिक पनि होलसेल तथा खुद्रा व्यापारको लागि हामीलाई सम्झनुहोला। साथै माउन्टेन कुरियरको सेवा पनि उपलब्ध छ।
20: प्रोपाइटर चित्र कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98510-66615, 98-41-41-24-53, 98-50-188।
22: यस शनिबार कहाँ जाने सोचे हुनुहुन्छ? अब केही सोच्नै पर्दैन, आमा याङ्रीको काठ, हेलम्बुको मुटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
21: मन्दिर दर्शन पनि, हेलम्बु क्रेचेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
22: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन,
21: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।

0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 9800607956।
1: हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
2: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
3: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
1: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन राम्रो रहेछ नि।
3: सुरसिंह झरना, कालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
2: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
3: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल
2: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9841400007, 9823151534।
1: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य। ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
2: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउ न।
1: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
2: के चाहिँ पाइँदैन र, यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्म समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
1: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
2: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
1: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस, मेलम्ची बजारमा।
2: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
1: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840054519, बेलम्ची बजार, सिन्धु विकास बैंकको अपोजिट साइट, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
4: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
5: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
6: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
5: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
6: Tapai ko lakshya, abo keval lakshya matra hoina, abo tyo bhavishya tiraku vastavik yatra ho.
5: Aajai samparka garnu hos, Dream City Abroad Education Consultancy Private Limited, Chav Hill, Chuchepati Chowk, Kathmandu.
6: Phone 9866279606, 9845674956, 0159240444.
5: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
7: अब गाद छ फन ग्लुबिन गोले
8: जो जो गालाई लाखाम देबला मुबा छार ग्लुबिन छु गोले। एल चाङदैन अन्जा छाडफान तोजी बिबन मुबा धरेन तिल्ला बसेवा पसल ढाङसिन अन्जा लोलो लोलो भाउ ताला खेत छोरी फिक्स प्राइज न नारे ओम गुणस्तरियम खान्दो याङ बसे
9: चिन्ता लासुमुला न्याङलाई मेनाम जिरी ग्रिन सोरुमुबा फ्यान्सी पसल ठोङवाला मुलामाले ठेरी लेडी जेन्स तथा ब्राबाको लगाता दोइटा जम्मनुन खुवान लाखाम चापल कति स्यापमाले
8: ए हिन्लावा फेराङ इन्जिबिसम गजब दाजिमाले बरु मेलम जिरी खान्दो जिरी ठोङवाला
10: फ्यान्सी हाउस मेलम्ची 11 लक्ष्मी बैङ्क सँगैको घरमा सम्पर्क नम्बर 9849375723 9141975311।
11: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
8: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
11: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
8: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङ्कल धाप,
10: सम्पर्क 9809832963, 9761 81053।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनमा हामीले एफिसी चारको पहिलो तीन पदमा क्रिश्चियन जीवनमा देखिनुपर्ने नम्रता, कोमलता, धैर्य र प्रेमका बारेमा चाहिँ सिक्यौं। आजको अध्ययनमा हामी कुन विषयहरूमा रहेर चाहिँ यो अध्ययनलाई शुरू गर्दैछौ दाइ?
2: भाइ, यहाँ आजको अध्ययनमा हामीले विश्वासीहरूको एकताको आधार के हो भन्ने कुरा हेर्नेछौ। एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा र एउटै परमेश्वर तथा पिता हुनुहुन्छ भन्ने कुरालाई आजको अध्ययनमा हामी गहिरो गरी सम्झनेछौ।
1: भनेपछि दाई, मण्डलीको एकता मानिसहरूको समानता वा एउटै विचारमा मात्र आधारित छैन रहेछ भन्ने कुरा यही हो र?
2: त्यसो होइन भाइ, मण्डलीको वास्तविक एकताको केन्द्र स्वयं परमेश्वर हुनुहुन्छ। ख्रिस्टियनहरूको एकता कुनै मानिसले बनाएको संस्था वा संगठनको आधारमा मात्र होइन, हाम्रो साझा आत्मिकी सम्बन्धको आधारमा रहेको कुरा यो अध्ययनबाट हामीले स्पष्ट रूपमा बुझ्नेछौ।
1: एउटै शरीर भन्नाले के बुझिन्छ
2: भाइ? यहाँ शरीर भन्नाले ख्रिस्टको शरीर अर्थात मण्डलीलाई जनाइएको। विभिन्न मानिसहरू विभिन्न पृष्ठभूमि र विभिन्न वरदान भएका भए पनि ख्रिस्टमा विश्वास गर्नेहरू एउटै शरीरका अंगहरू हुन्। शरीरका अंगहरू फरक भए पनि शरीर एउटै हुन्छ, जो ख्रिस्ट हो। एउटै पवित्र आत्माले विश्वासीहरूलाई ख्रिस्टमा जोड्नुहुन्छ अनि हामी सबैको एउटै आशा छ, ख्रिस्टमा पाइने उद्धार र भविष्यको महिमामय आशा। हाम्रो वर्तमान जीवन फरक भए पनि हाम्रो अन्तिम आशा एउटै छ।
1: आज हाम्रो जीवनको लागि पनि निकै महत्वपूर्ण शिक्षा रहेछ, किनकि मानिसहरू जात, भाषा, संस्कृति, आर्थिक अवस्था र विचारका आधारमा चाहिँ विभाजन भइरहेका छन्।
2: हो भाइ, तर विश्वासीको सबैभन्दा ठूलो पहिचान उसको जात, भाषा वा सामाजिक अवस्था होइन, ख्रिस्टसँगको सम्बन्ध हो। त्यसैले हामीले आफ्नो व्यक्तिगत भिन्नता भन्दा ख्रिस्टमा भएको एकतालाई ठूलो मान्नुपर्छ।
1: साँच्चै नै दाइ, त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौं कि हामी ख्रिस्टमा भएको एकतालाई साँच्चीकै मूल्य दिन्छौ कि हामी अरू विश्वासीहरूलाई पनि एउटै शरीरको सदस्यका रूपमा चाहिँ स्वीकार गरिरहेका छौं। यही प्रश्न हृदयमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
3: मित्र, अघिल्लो दिनमा हामीले एफिसी चार अध्याय एकदेखि तीन पदसम्मबाट वचन अध्ययन गरिरहेका थियौं, जुनको विषय थियो नयाँ मानिसको, जुन मण्डली हो यानि सत्य विश्वासी हो त्यसको प्रदर्शन। अनि यही विषयबाट आज हामी लगातार एफिसी चार अध्याय चारदेखि छ पदसम्मबाट वचन देख्नेछौ। सायद हामी चार अध्यायको शुरूदेखि नै अध्ययन गर्दा असल होला। एफिसी चार अध्याय एक पदमा भनिएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। पाउलले यस पत्रका पहिला तीन अध्यायमा परमेश्वरको अनन्त उद्देश्य, उहाँको नयाँ जाति अथवा मण्डली र उहाँका सन्तान हुनलाई हाम्रो बोलावटको बारेमा भनेका छन्। अब यी तीन अन्तिम

0: अध्यायमा हामीले कसरी दिन दिनको जीवन जिउनु पर्ने हो, हाम्रो प्रदर्शन कस्तो हुनुपर्छ, सो कुराको बारेमा पाउल बताउँछन्। हामी परमेश्वरका परिवारका छोरा छोरीहरू हौ, त हामीले परमेश्वरका छोरा छोरी भए जस्तै गरी व्यवहार गर्नुपर्छ। यसकारण पद एकमा अनुसार परमेश्वरबाट पाएको हाम्रो बोलावट जस्तो छ त्यही योग्यको जीवन यापन गरौं भनेर पावल विन्ती गर्छन्। परमेश्वरको बोलावट पाउन योग्य हुनलाई हामीमा एकता हुनुपर्छ। भनिएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएको छौ त्यसैको योग्य चालमा हिँड। अनि दुई पदमा भनिएको छ, सबै दीनता र नम्रता सहित सहनशीलता सहित प्रेमले एक अर्कालाई सह। हामी विश्वासीहरूले एक अर्कासँग एकता राख्ने उपाय के हो भन्दा पहिलो हो दीनता यानि नम्रता। हाम्रो मण्डलीमा फुट किन आउँछ? फुट चाहिँ प्रायजसो हाम्रो घमण्डी स्वभावको कारणले आउँछ। हामीमा भएको घमण्डी स्वभावबाट दुई प्रकारका नराम्रा कुरा उत्पन्न हुन्छन्। पहिलो कुरा हो, हामी मध्ये कोही कोही ठूला हुन खोज्छन्, अनि जब नेतृत्व पाउन सक्दैन, जब तिनीहरूले दुख मानेर फुट गराउन थाल्छन् अथवा अर्को मण्डलीमा जान्छन्। घमण्डबाट उत्पन्न हुने दोस्रो कुरा हो, कुनै एकजनाले हाम्रो विरूद्धमा केही कुरा गर्यो अथवा हामीलाई धोका दियो भने हाम्रो घमण्डको कारणले हामी रिसाउँछौ र त्यससित संगति गर्न छोड्छौ, मन पराउँदैनौ। जहिले पनि आफ्नै खातिर हामीलाई अर्कोसित दुख लाग्छ, सधैँ त्यो हाम्रो नम्रताको अभावको कारणले हुन्छ। यसकारण हामीलाई एकतामा रहनलाई चाहिने मुख्य कुरा साँचो नम्रता दीनता नै हो। नम्र मानिसहरू कमजोर हुन्छन् भनी कोही कोहीले भन्छन्, तर नम्र मानिस त अरूभन्दा झन बलियो हुन्छन्। उसले आफैलाई आफ्नै अधीनमा राख्छ र खुशीसित अरूहरूका अधीनमा पनि बस्न तयार हुन्छ। सही कुरामा हामी नम्र छौं कि छैनौ भनी आफैलाई कसरी जाँच्न सकिन्छ? प्रार्थना गर्दा प्रभु म पापी छु, म अयोग्य छु भनी भन्न त धेरै धेरै सजिलो छ, तर हाम्रो पक्का जाँच यही बेला हुन्छ जब कुनै भाइले नै हामीलाई पापी वा अयोग्य भन्छ, विशेष गरेर अरूहरूको अगाडि। यस्तो बेलामा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ? के हामी खुशीसित आफ्नो भाइको कुरा स्वीकार गर्न सक्छौ? सक्दैनौ भने हामीमा अझै त्यहाँ घमण्ड छ, दीनता छैन, नम्रता छैन। एकता हुनलाई चाहिने दोस्रो कुरा हो सहनशीलता यानि धैर्यता। हामीले एक अर्कासँग धैर्यसित व्यवहार गर्नुपर्छ। हामी हरेक जनामा कमजोरी र कलंकहरू हुन्छन्। हामी कोही पनि पूर्ण रूपमा सिद्ध छैनौ। हामीमा यी कुराहरू भए तापनि हामी अरूबाट धैर्य माग्छौ र अरूले हामीलाई ग्रहण गरेको हामी चाहन्छौ। अब त्यसो हो भने हामीले पनि अरूलाई धैर्य देखाउनु पर्छ र तिनीहरूलाई ग्रहण गर्नुपर्छ। एउटाले अर्काको कटु आलोचना गर्ने, दोष लगाउने काम नै फुटको दोस्रो कारण हो। हाम्रो मण्डलीमा यसरी फुट ल्याउनु चाहिँ शैतानको काम हो। अरूहरूले हाम्रा विरूद्धमा केही बोले तापनि हामीहरूले तिनीहरूसँग धैर्य धर्नुपर्छ। यस किसिमको विरोधलाई हामीले धैर्यले जित्नुपर्छ। एकता हुनलाई तेस्रो आवश्यक कुरा प्रेम हो। हामीले एउटाले अर्कालाई प्रेममा सहनुपर्छ, जसरी ख्रीष्टले हामीलाई प्रेममा सहनुहुन्छ। हामीले एक अर्कालाई माफ दिनुपर्छ, क्षमा दिनुपर्छ, जसरी ख्रीष्टले हामीलाई माफ क्षमा दिनुभएको छ। यस्तो एकतामा रहनलाई यी तीनवटा कुरा अर्थात नम्रता, धैर्य र प्रेम आवश्यक छन्। याद गर्नुहोला, पावलले हामीलाई एउटा नमूना सिकाएका छन् कि हामी परमेश्वरको मन्दिरमा भएका ढुङ्गाहरू जस्तै हौं। त्यसो हो भने नम्रता, धैर्य र प्रेम यी ढुङ्गाहरूको बीचको माटो वा सिमेन्टी जस्तै हुन्। नम्रता, धैर्यता र प्रेमले हामीलाई सँगसँगै बलियो गरी बाँध्दछ। यहाँ भनिएको छ पद तीनमा, मेलमिलापको बन्धनमा आत्माको एकतालाई कायम राख्ने प्रयत्न गर। हाम्रो एकता पवित्र आत्माको एकता हो। परमेश्वरको पवित्र आत्मा हाम्रो मण्डलीमा बास गर्नुहुन्छ र उही पवित्र आत्माले हामीहरूलाई एकै बनाउनुहुन्छ। यसकारण हाम्रो एकता चाहिँ आत्मिक एकता हो। हाम्रा आचार, हाम्रा चालचलन, हाम्रा काम व्यवहार विभिन्न त छन्, तर आत्मा अर्थात हाम्रा हृदय र मनमा हामी एकै हुनुपर्छ। अर्को शब्दमा ख्रीष्टले मन पर्ने कुरा हुनुपर्छ। एकता त्यसै आउँदैन, एकता राख्नलाई हाम्रो मेहनत चाहिन्छ, परिश्रम चाहिन्छ। शैतान सधैँ हामीलाई छुटाउन टुटाउन खोज्छ। यसकारण हामीहरूले एकता राख्न प्रयत्न गर्नुपर्छ। एकतामा राख्नलाई हामीले एक अर्कालाई शान्तिको बन्धनमा बाँध्नुपर्छ। हाम्रो शान्ति ख्रीष्ट येशू हुनुहुन्छ। उहाँले हामीलाई एउटै तुल्याउनुहुन्छ। हामीहरू यही शान्तिबाट एक अर्कालाई सँगसँगै बाँधौ, यही मिलापबाट एक अर्कालाई सँगसँगै बाँधौ। अनि हामी आफैले त्यो एकता बनाउन सक्दैनौ, केवल पवित्र आत्माले मात्र त्यो एकता बनाउनुहुन्छ। तर हामीले त्यसको कायम राख्नुपर्छ। येशू ख्रीष्टमा हरेक सत्य विश्वासीहरू एक शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रीष्टमा एक हौ। अहिले पावल निरन्तर ती एकताहरूको सात कुराहरूको लिस्ट दिन्छन्। एफिसी 4:4-6 पदमा भनिएको छ, 4-6 पदमा, एउटै शरीर छ, एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा। सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। एउटै शरीर, पहिलो हो एउटै शरीर। यसले पेन्टिकोस्टको दिनदेखि स्वर्ग यात्रा सम्मको, र्याप्चर सम्मको विश्वासीहरूको सम्पूर्ण संख्याको संकेत गर्दछ। यो एउटै शरीरलाई अदृश्य चर्च, इन्भिजिबल चर्च भनिन्छ। तर यो बिल्कुलै सम्पूर्ण रीतिमा सही होइन। सम्पूर्ण सत्य विश्वासीहरू पनि सदृश्य हुनुपर्छ। अनि दोस्रो हो एउटै आत्मा। यसले पवित्र आत्माको संकेत गर्दछ, जसले विश्वासीहरूलाई ख्रीष्टको शरीरमा बप्तिस्मा दिन्छ, यानी मिलाउँदछ। पवित्र आत्माको काम ख्रीष्टमा विश्वासीहरूलाई एकता गर्नु हो। यो नै एकता विश्वासीहरूलाई कायम राख्न निर्देशन दिइएको छ। अनि तेस्रो कुरा हामी देख्छौ, तिमीहरूको बोलावटको एउटै आशाले। यसले चाहिँ प्रत्येक विश्वासीहरूको सामने राखिएको लक्ष्यको संकेत गर्दछ। तिनीहरूलाई एक दिन यो संसारबाट उठाएर ख्रीष्टको उपस्थितिमा लगिनेछ। यो तितस 2:13 पद अनुसार धन्य आशा हो। अनि चौथो कुरो छ एउटै प्रभु। यसले चाहिँ प्रभु येशू ख्रीष्टको दर्शाउँछ। विश्वासीहरूमाथि उहाँको स्वामित्वले मण्डलीको एकताको अस्तित्वमा ल्याउँछ। पाँचौं कुरा हामी देख्छौ एउटै विश्वास। यसले प्रेरितहरूको शिक्षाको दर्शाउँछ। जब यो कुराको इन्कार गरिन्छ, त्यहाँ विभाजनहरू हुन्छन्। विश्वासीहरूको मेल गराउने, जोडाउने त्यहाँ ठोसपन हुनैपर्छ। अनि त्यो ठोसपन चाहिँ सही शिक्षा हो। अनि छैटौं कुरा हामी देख्छौ एउटै बप्तिस्मा। यसले चाहिँ पवित्र आत्माको बप्तिस्माको दर्शाउँछ, जुन खास बप्तिस्मा हो। धार्मिक अनुष्ठानको बप्तिस्मा पानीद्वारा हो। पानीको बप्तिस्मा पवित्र आत्माको बप्तिस्माको खास बप्तिस्माको संकेत हो, जुनद्वारा विश्वासीहरू वास्तवमा एउटै बनाइएका छन्। सबैका एउटै परमेश्वर र पिता यसले विश्वासीहरूको पितापनको पितृत्वको दर्शाउँछ। जबकि त्यहाँ खालि एउटै मात्र पिता हुनु भएकोले गर्दा उहाँ अविश्वासीहरूको पिता हुनुहुन्न। पुत्र त केवल येशु ख्रिस्टद्वारा मात्र आउन सक्छ। विश्वासीहरूको एकताले विश्वासी र अविश्वासीहरू बीच एकदम बेग्लै भिन्नताको उत्पादन गर्दछ। उहाँ सबैको पिता हुनुहुन्छ जो नवजन्मद्वारा उहाँका हुन्। पाउल चर्च मण्डलीको बारेमा कुरा गरिरहेका छन् जो पिताको दाहिने हातमा विराजमान गर्नुहुने ख्रिस्टको शरीर हो र उहाँका मिलेको छ, जोडिएको छ। चर्च नयाँ मानिस हो मित्र, यो रहस्य हो, यो सबै सत्य छ किनभने यो ख्रिस्टमा छ। तर पनि पाउलले यो कुरा देखाउन प्रयास गरिरहेका छन् कि हामी अझै यो अति नै दुष्ट पापी संसारमा हिँड्छौं, भ्रष्ट संसारमा हिँड्छौं। विश्वासीको यो हिँडाइको उसको छलफलमा पाउल सबभन्दा पहिले व्यक्ति विशेषसँग बोल्छन्। हरेक विश्वासीहरू दीनता नम्रतासँग हिँड्नुपर्छ। त्यसपछि उसले सम्पूर्ण कलिसियातिर मण्डलीतिर चर्चतिर विस्तार गर्दछन् जुन एउटा शरीर र एउटा आत्मा हुनुहुन्छ। अन्त्यमा उसले यो अनुच्छेदलाई महान तस्वीरमा ल्याउँछ जुनले परमेश्वरको सर्वश्रेष्ठता र सर्वोन्नतताको तस्वीर दिन्छ। पदछको अन्तिम खण्डमा भनिएको छ, जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। मित्र, यसको अर्थ हो परमेश्वर सर्वश्रेष्ठ हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि भन्दा माथि हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि माथि आश्रित हुनुहुन्न। उहाँ श्वास लिनलाई अक्सिजनमा आश्रित हुनुहुन्न, त्यसको आवश्यक पर्दैन। उहाँले पूरा हप्ताभरि खानाको निम्ति बजारमा राशन सब्जी किन्न जानु पर्दैन, त्यो आवश्यक छैन मित्र। उहाँ सर्वश्रेष्ठ, सबैभन्दा बढेर हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ। उहाँ केवल हरेक कुराहरूभन्दा माथि मात्र हुनुहुन्न, तर उहाँ सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। यसको मतलब हुन्छ मित्र कि उहाँ तपाईं र म रहेको संसारमा हुनुहुन्छ। उहाँले यसलाई प्रवृत्त गरिरहनु भएको छ र यसलाई आफ्नो उद्देश्य र योजना अनुसार चलाइरहनु भएको छ। कुरा जेसुकै होस् मित्र, चर्च मण्डली कलिसिया जुन सत्य विश्वासीको झुण्ड हो, यस संसारमा नयाँ मानिसको रूपमा हिँड्नुपर्छ। उसको चाल चलन नयाँ मानिसको जस्तो हुनुपर्छ। उनको हरेक कुरा नयाँ मानिसको जस्तो हुनुपर्छ। चर्च यहाँ एक उत्तम नमूनाको रूपमा प्रदर्शन हुनुपर्छ। चर्च साक्षी हुनुपर्दछ ख्रिस्टको निम्ति, असल साक्षी, गवाही। अर्को दिनमा हामी देख्नेछौ नयाँ मानिसको रकावट र नयाँ मानिसको निषेधहरूको। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउ।
1: आजको दिनबाट हामीले बुझेका छौं कि हामी फरक फरक भए पनि ख्रिस्टमा एउटै शरीरका सदस्यहरू छौं, र घमण्डले मानिसलाई फुट ल्याउँदो रहेछ जुन शैतानले प्रयोग गर्ने हतियार हो भन्ने कुरा पनि आज हामीले बुझेका छौं।
2: तपाईँले ठिक कुरा बुझ्नुभयो। हाम्रो एकताको आधार हाम्रो समानता होइन, ख्रिस्ट र परमेश्वरसँगको हाम्रो साझा सम्बन्ध हो भन्ने सत्यलाई आज हामी थाहा गरेका छौं।
1: हो नि दाई, एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बैप्तिस्मा र एउटै परमेश्वर तथा पिता, यी कुराहरूले हामीलाई कति सुन्दर रूपमा चाहिँ जोड्दा रहेछन् नि।
2: हजुर भाई, त्यसैले आदरणीय श्रोताहरू, हामी बीच भिन्नता भए पनि विभाजन हुन नदिऊ। आफ्नो वरदानलाई ठूलो ठान्दै अरूलाई सानो नसम्झौं। हामी सबै ख्रिष्टको शरीरका सदस्य हौं भन्ने सत्यलाई सम्झौं र उहाँमा नम्र जीवन जिउ। यो जानौं कि नम्र हुनु कमजोरी होइन, तर यो सबैभन्दा बलियो हतियार हो जसले सम्बन्धलाई जोड्दछ।
1: हजुर, साँच्चै नै हाम्रो एउटै प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, एउटै विश्वासमा हामी उभिएका छौं र एउटै आशामा अघि बढ़िरहेका छौं। यो कुरालाई सधैँ हाम्रो हृदयमा राखौं।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेटौंला। तबसम्म ख्रिष्टमा स्थिर रहनुहोस्, एकअर्कालाई प्रेम गर्नुहोस् र उहाँको शरीरमा भएको एकतालाई जोगाउँदै जीवन जिउनुहोस्। प्रभु येशू ख्रिष्टको अनुग्रह तपाईहरू सबैमा रहोस्। एउटै प्रभु, एउटै विश्वास र एउटै आशामा अघि बढ्दै परमेश्वरलाई महिमा दिऊं।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

0: पवित्र आत्मा हामी तपाईँको अगाडि समर्पण गर्दै आउँछौँ। तपाईँको समय लिनुहोस् हामीलाई।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5184 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
7: Enjoy with us.

0: भावना म्युजिक सोल्युसन 98-4-91-50-60
1: Wait just a minute. We will return back. Return back. New Avaniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Avaniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email Hotel Avaniku @gmail.com. Contact 011-620-326 9860-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagarpalika 5, Sindhupalcho.
2: ओइले के पार ओइ मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: किन हुनु नि मेरो भाइ टाई मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
2: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 98-49-29-13-27
7: बा
8: हजुर बुहारी
7: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
8: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98-4-93-40-6-67 र 98-1-88-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
9: हेलम्बु एफएम 89.6 मेगाहर्ज

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: Elambu Break Time.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: it. Just a minute. We will return back.
1: ए बाबु हजार टच बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि.
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: है, बल्ल सम्झे. सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ. सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मानसिक समस्याबाट बच्ने उपायहरू.
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौ.
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
4: असल साथीहरूसँग मात्रै संगत गरौं.
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
4: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
8: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
0: हेलम्बु एफएम 89.6 मेगाहर्ज.
2: के भयो?
9: म कोही कोहीसँग बोलेको छु.
10: म पनि कोही कोहीसँग बोले.

तपाईं हेर्दै हुनुहुन्छ बद्र मोक्तान अफिसियल युट्युब च्यानल।

0: இளம்பு பிரேக் டைம். New Aliku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shanga Sugari Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aliku Hutto and Restaurant Private Limited. Chautara Shanga Sugari Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aliku @gmail.com. Contact 011-620-326-960-982293. New Aliku Hotel and Restaurant Private Limited, Chautara Shanga Sugari Nagarpalika 5, Sindhupalcho.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन पर्ने पातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98-49-29-13-27।
0: हेलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98178779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
5: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: यो केटा कहाँ गयो गयो, जात्रामा जानु ढिलो भइसक्यो। ए त्यहाँ पो रहेछ। ओ केटा, के टोलाएर बसिरहेको? पारिपट्टि लिम्बुनीहरूले जात्रा देखाइसक्यो।
1: लिम्बुनी?
0: अँ लिम्बुनी। आज लिम्बुनीहरू जसरी भए पनि पट्याउनु पर्छ। लु जाउँ।
1: ल जम जम जम।

0: लाइ केटी हो, अब घर जाने बेला भयो हाम्रो।
1: यिनीहरू त यहाँ पो रहेछ, हामीले कति खोज्यौ यतिको राम्रो लिम्बुनी पाइसकेपछि नलगाएर हुन्छ? उचाल केटा,
2: लिएर जाउँ त,
1: लिएर जाउँ। ओइ केटा, बोक्नु नसकेदेखि घिस्टाएर भनि लानुपर्छ। लु उचाली हाल्नु।

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स लगिहाल लगिहाल.
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं.
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: wait just a minute. We will return back. Return back.
1: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तिन दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजना हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयं सेविका दिदी
2: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
2: हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: இளம்பு பிரேக் டைம்.
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Прогноз, бать, прогноз!
1: Ти меру чіткого?
2: Чіткого!
3: Азуркого!
1: Ама.

0: छुट्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के भन्छ त्यो पनि स्वर्ण अक्षरमा
2: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: minute. Just a minute. We will return back. Return back.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौं।
1: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान सोच, अग्नि भिमे
2: ओपन फर फन प्रिज्मा स्मार्ट टिभी।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु, साथमा गुड आफ्टरनून पनि भन्छु। कार्यक्रम टक टू हेलम लिएर सदाजै आज पनि यहाँहरूका माझमा हामी उपस्थित भइसकेका छौं। यो दिउँसोको समय छ है, मजाले टन्टलापुर घाम लागिरहेको छ, पक्कै पनि उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती अनि शहर अनि तिकुना कन्दारा गर्दै तपाईँहरू विविध काम धन्दाहरूमा मस्त व्यस्त हुनुहुन्छ होला। दिउँसोको समय, विशेष शनिबारको दिन, बिदाको दिनमा पनि हुनुहुन्छ, छुट्टीको दिनमा घरमै हुनुहुन्छ होला, घर घर आइसी काम धन्दाहरू गर्दै हुनुहुन्छ होला होइन। त्यसै गरी अब सरसफाईदेखि लिएर अन्य विविध काम धन्दाहरू चलिरहेकै छन्। तपाईँ हाम्रै घर आँगनमा नेपालीहरूको महान चाडबाड दशैं पनि विस्तारै नजिकिरहेछ है, विभिन्न तयारीहरू पनि गर्दै हुनुहुन्छ होला। एनिवे, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, एकदमै आफ्नो केयर गर्दै, आफ्नो ख्याल राख्दै, काम धन्दा गर्दै, हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले एकदमै आशा र अपेक्षा राखेकी छु। यो दिउँसोको समय मजाले घाम त लागिरहेको नै छ होइन। अबको एक घण्टा हामी तपाईँहरूको बीचमा रहेर भलाकुसारी गर्नेछौ, सफर गर्नेछौ। यो एक घण्टालाई होइन तपाईँ हामी नै मिलेर एकदमै रमाइलो गर्नेछौ होइन। कार्यक्रम टक टू हेलम्बो शनिबारको बसाईमा तपाईँले हामीलाई सुनिराख्नु भएको छ, यति बेला सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा छु म, कार्यक्रम प्रस्तुता अन्जु, अनि त्यसै गरी प्राविधिक कक्षमा रहेर यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेट, मोबाइल सेट, अनलाइन वेबसाइट, विभिन्न माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर साथ दिइराख्नु भइरहेको छ प्राविधिक मित्र आइसिंह तामाङ हुनुहुन्छ है, अनि साथमा तपाईँहरू नै हुनुहुन्छ। कार्यक्रम प्रतिभाको टक टू हेलम्बो हामी हरेक दिन हरेक विषय वस्तुमा तपाईँहरूको माझमा उपस्थित हुने गर्दछौं। कहिले तपाईँकै रोजाइका गीत संगीतहरू बजाउँछौ, कहिलेकाहीँ होइन अब तपाईँहरूले नै म्यासेज गर्नुभएका गीत संगीतहरू बजाउँछौ होइन। त्यसै गरेर यो शनिबारको बसाईमा छौं हामी चाहिँ, शनिबारको बसाईमा विशेषतः हामी साथीहरू नै बनाउने गर्थ्यौं। केही दिन केही समयदेखि यता थोरै कार्यक्रमलाई हामीले परिमार्जन गरेका छौं होइन। तपाईँले साथी पनि बनाउन सक्नुहुनेछ, यदि तपाईँलाई साथी बनाउन इच्छा लाग्छ, नयाँ साथीहरूको खोजीमा हुनुहुन्छ भनेदेखि यो व्यवसायमा तपाईँले पनि साथी बनाउन सक्नुहुनेछ। यदि साथी बनाउन मन छैन भने पनि खैर केही छैन, कार्यक्रममा फोन गरेर तपाईँले चाहिँ नेपाली चलचित्रका गीतलाई चाहिँ आफ्नो रोजाइमा पार्नुपर्ने हुन्छ। अरू दिन चाहिँ हामी तपाईँकै विभिन्न रोजाइका विभिन्न गीत संगीतहरू बजाउँथ्यौं भने यो शनिबारको दिन चाहिँ यो व्यवसायमा चाहिँ तपाईँ साथी बनाउनका लागि पनि आउन सक्नुहुनेछ। यदि साथी बनाउन मन छैन भने पनि नेपाली चलचित्रका गीतलाई चाहिँ तपाईँले आफ्नो हृदयमा पारी सुन्न सक्नुहुनेछ अनि होइन सुनाउन सक्नुहुनेछ। यो व्यवसायमा चाहिँ हामीले तपाईँका रोजाइका चलचित्रका गीत मात्रै, नेपाली चलचित्रका गीत मात्रै बजाउनेछौ है त साथीहरू। त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ भने पनि तपाईँले कमेन्ट बक्समा पनि तपाईँलाई मनपर्ने नेपाली चलचित्रका गीतका बोल लेखेर तपाईँले छोड्न सक्नुहुनेछ। साथी बनाउन चाहनुहुन्छ भने पनि केद्वारा साथी बनाउन चाहनुहुन्छ, तपाईँले साथी बनाउने माध्यम पनि छोड्न सक्नुहुनेछ है साथीहरू। त्यसका लागि हामीले होइन फोन गरेर आउनुपर्ने नम्बर रहेको छ 97 48 26 69 80 सो माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि पनि आउनुहोस्, या साथी बनाउन मन छैन भने पनि गीत रोजाइमा पारी सुन्नका लागि आउनु होला। नम्बर खुला छ है त, फटाफट फोन डायल गर्दै सहभागिता जनाउँदै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो है गीत राख्यौं केहर लिम्बुका आवाजमा रहेको, यहाँलाई पनि एकदमै मन पर्यो होला गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला शनिबारको प्रस्तुति कार्यक्रम टक टू एलम्बु, सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोकको चौताराबाट, सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि यहाँहरूले हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरी अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। हामी आज चाहिँ विशेष शनिबारको बसाईमा छौं है, शनिबारको यो बसाईमा रहेर तपाईँहरूकै फोन कलहरू लिने जमर्को गरिरहेका छौं। यो बसाईमा तपाईँले साथी पनि बनाउन सक्नुहुनेछ, प्लस साथी बनाउन इच्छा नहुने साथीहरूका लागि पनि कार्यक्रममा फोन गरेर नेपाली चलचित्रका गीतलाई चाहिँ तपाईँले आफ्नो रोजाइमा पारी सुन्न सक्नुहुनेछ है। त कार्यक्रमको यो बसाईमा तपाईँले फोन डायल गरेर आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरू पनि फोन लगाएर आउनुहोला 97 48 26 65 79 चाहिँ यहाँहरूका लागि हामीले एकदमै नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ चाहिँ फोन कल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यो होइन दिउँसोको समय काम धन्दातिरै हुनुहुन्छ होला, अब मेलापातदेखि लिएर लगभग मेलापातको काम त अब खासै त्यति छैन पनि होइन, किनकि मकै भाँच्ने कामहरू पनि सकिसकेको छ होइन, अब अरू विविध काम त हुन सक्छ नै होइन, काम धन्दा गर्दै भए पनि कार्यक्रमलाई माया गरेर सुनेर साथ दिनुहोला पनि भन्छु। यहाँका लागि एकदमै कण्ठ भएको नम्बर हामीले छोडेका छौं 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ साथी बनाउनका लागि पनि आउन सक्नुहुनेछ। यदि साथी बनाउन मन छैन भने पनि नेपाली चलचित्रका गीतलाई चाहिँ आफ्नो रोजाइमा पारी सुन्न अनि सुनाउन सक्नुहुनेछ। यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ। नमस्ते।
1: नमस्कार दिदी, सन्चै हुनुहुन्छ?
0: हजुर नमस्ते। हजुर मलाई ठिकै छ, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म काभ्रेबाट विवेक लामा हो।
0: हजुर अनि विवेकजी सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै हुनुहुन्छ। अनि खाना खानुभयो?
0: एकदमै, मेरो त खाना भइसकिसक्यो, हजुरको पनि पक्कै भइसकिसक्यो होला होइन? हजुर, यतातिरको पनि हालखबर भन्नुपर्दा सबै ठिकै नै छ, अनि मौसमको कुरा गर्नुपर्दा घाम लागिरहेको छ।

0: बादल पनि लागिरहेको छ, यस्तै छ है त। अनि काभ्रेतिरको के छ?
1: यतातिर पनि त्यस्तै भन्नु पर्यो, हल्का घाम लागिरहेछ अनि हल्का बादल लागिरहेछ।
0: के गर्दै हुनुहुन्थ्यो?
1: बसी
0: बसाई गर्दै हुनुहुन्थ्यो है।
1: हजुर,
0: आजको बसाईमा कार्यक्रममा फोन डायल गरेर सहभागी र जनाउनु भएको छ विवेकजी। तपाईँ साथी बनाउनुहुन्छ कि गीत रोजाइमा पार्नुहुन्छ? हस, साथी बनाउन चाहनुहुन्छ। हस् विवेकजी, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? हजुर, लङ लास्टिङ खालको साथी, साथी बनेपछि बिचैमा होइन साथीको सम्बन्धलाई नतोड्ने खालको साथी बनाउन चाहनुहुन्छ है। ओके, के सुन्न चाहनुहुन्छ त साथी बनाउनका लागि? हजुर भन्नुहोस् त।
1: 97 67
0: हजुर, 97 67
1: 98 98 64 60
0: हजुर, 64 60 है। सो माध्यम हुँदैछ विवेकजीसँग साथी बन्न सकिन्छ होइन त? ओके, कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भयो, सो यहाँलाई धेरै धेरै धन्यवाद विवेकजी। कार्यक्रम सुन्दै गर्नु होला अहिलेका लागि भने हामी छोड्छौँ। ओके, बाई
1: बाई।
0: हजुर, यति बेला विवेक लामा तामाङ हुनुहुन्थ्यो यता काभ्रेबाट। उहाँले पनि म चाहिँ असल साथी बनाउन चाहन्छु है भन्नुभएको छ। यदि तपाईँ पनि उहाँसँग चाहिँ अब साथी बन्न चाहनुहुन्छ भने उहाँले छोड्नुभएको नम्बर तपाईँले पक्कै पनि टिपिसक्नुभयो होला। एकदम असल साथी बन्नु होला, मित्रताको भावना होइन, तपाईँ जुन उद्देश्यले मित्रता बन्दै हुनुहुन्छ त्यो उद्देश्य पूरा गर्नुहोला पनि भन्छु। त्यसै गरी नम्बर एकदमै खुला छ है साथीहरू, फटाफट फोन डायल गर्दै सहभागिता जनाउनु होला। यो प्रहरमा हामीले तपाईँहरूकै लागि एकदमै नम्बर खुला गरेका छौँ, तपाईँहरूकै फोन कल लिनको लागि हामी एकदम आतुर छौँ होइन, तयार छौँ। फोन डायल गरेर चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ यहाँहरूका लागि। हामीले गीत पनि होइन फोन गरेर तपाईँले नेपाली चलचित्रका गीत संगीतलाई पनि आफ्नो रुझाइमा पार्न सक्नुहुनेछ। साथी बनाउन इच्छुक साथीले साथी बनाउन सक्नुहुनेछ, इच्छा नहुने साथीहरूले चाहिँ होइन गीत रुझाइमा पारी सुन्न अनि सुनाउन सक्नुहुनेछ है साथीहरू। यति बेला हामी हाम्रै रुझाइमा रहेको एकदमै मिठो गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौं। कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले यहाँहरूकोमा आजमा राख्यौँ एकदमै मिठो अनि यो रमाइलो गीत होइन। गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुनिराख्नु भएको छ यति बेला कार्यक्रम टक टू एलम्बु सेन्ट पाल्चोक चौताराबाट। यो दिउँसोको समयमा हामीलाई सुनिराख्नु भएको छ। यति बेला चाहिँ हामी शनिबारको बसाईमा छौं अनि शनिबारको बसाईमा रहेर पनि हामी साथीहरू बनाइरहेका छौं। प्लस साथी बनाउन नचाहने साथीहरूका लागि नेपाली चलचित्रका गीत आफ्नो हृदयमा पारेर सुन्न सक्नु नै छ। यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते।
1: हेलो दिदी, नमस्ते। नमस्कार, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन हजुर, को बोल्दै हुनुहुन्छ? कहाँदेखि?
1: म दीपिका। है त दिदी, के
0: हजुर? रितिका
1: दीपिका सुनिहाल्नुभएको?
0: ए दीपिकाजी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर, पक्कै पनि।
0: के छ हालखबर, सन्चै हुनुहुन्छ?
1: हजुर, मलाई त एकदम सन्चै आरामको चलेछु भन्नुपर्छ अनि हाम्रो दिदी हजुरलाई कस्तो हुनुहुन्छ सुनाउनु।
0: हजुर, मलाई पनि एकदम ठिकै छ दिपिका, आरामै छु, सन्चै छु भन्नुपर्छ। अनि सुनखानीतिरको के छ नयाँनौलो, के गर्दै हुनुहुन्थ्यो?
1: सुनखानीतिरको नयाँनौलो केही छैन है दिदी, एकदम झलमल घाम लागिरहेको छ, म चाहिँ एकदम प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ है। अनि चौतारातिरको सुनाउनुहोस्।
0: हजुर, चौतारातिर पनि भन्नुपर्दाखेरि समग्रमा अब ठिकै छ, राम्रै छ। यतातिर पनि झलमल्ल घाम लागिरहेको छ है त?
1: हजुर
0: हजुर। अनि यो बसाईमा आज फोन गर्नुभएको छ, तपाईँ साथी बनाउन चाहनुहुन्छ कि गीत रोज्न चाहनुहुन्छ दिपिका?
1: म चाहिँ गीतै रोज्न चाहन्छु दिदी हजुर।
0: हस्, नेपाली चलचित्रका गीतलाई चाहिँ तपाईँले आफ्नो रोजाइमा पार्नुपर्ने हुन्छ है त?
1: मलाई चाहिँ क्याप्टेन मुभीको तिमी छौ र जीवन छ हाँसी खुसी मेरो भन्ने सङ्ग प्ले गरिदिनुहोस् न।
0: हजुर, तिमी छौ र जीवन छ हाँसी खुसी मेरो, होइन त?
1: हजुर हजुर।
0: हस्, तपाईँको लागि हामी गीत राख्छौ, कार्यक्रम सुन्दै गर्नु होला दिपिका। अहिलेका लागि भने हामी छोड्छौ मुख्य बाबाई। नमस्ते। यति बेला हुनुहुन्थ्यो दिपिका यता सुनखानीबाट। उहाँले पनि कार्यक्रममा चाहिँ फोन गर्नुभएर नेपाली मुभी क्याप्टेनबाट रहेको एकदमै मिठो गीतलाई चाहिँ आफ्नो रोजाइबाट पारेर छुटिसक्नु भएको छ। यति बेला हामी राख्छौ उहाँको रोजाइमा रहेको निकै नै मिठो गीत।

0: हजुर, तिमी छौ र जीवन छ मेरो, होइन? सो एकदमै मिठो हामीले क्याप्टेन मुभीबाट रहेको गीत यारको माझमा राख्यौँ। गीतलाई रोजाइमा पार्नुभएको थियो दीपिका हुनुहुन्थ्यो सुनखानीबाट। यसै गरी नम्बर एकदमै खुला छ, 97 48 26 65 89 साथी बनाउनका लागि प्लस गीत रोज्नका लागि व्यवसायमा फोन डायल गरेर तपाईँ आउन सक्नुहुनेछ है। यो दिउँसोको समय छ, एकदमै फोन डायल गरेर आउनुहोला। साथी बनाउन इच्छुक साथीहरूले साथी बनाउनका लागि कार्यक्रममा फोन गर्नुहोस्, होइन? साथी बनाउन इच्छा नहुने साथीहरूले पनि कार्यक्रममा फोन गर्नुहोस्। नेपाली चलचित्रका गीतलाई आफ्नो रोजाइमा पारी सुन्नुहोला है त। एकदमै नम्बर खुला छ, नयाँ नयाँ साथीहरू पनि जोडिनुहोला, पुरानो साथीहरू पनि जोडिनुहोला। सबै खाले साथीहरू चाहिँ आउन सक्नुहुनेछ व्यवसायमा, फटाफट फटाफट फोन डायल गर्दै आउनुहोला। त्यसै गरेर तपाईँले हामीलाई कमेन्ट बक्समा पनि आफ्ना रोजाइका गीत संगीतहरू रोज्न सक्नुहुनेछ, म्यासेज कमेन्ट गर्नुहोला, हुन्छ होइन? त्यसै गरेर यहाँहरूले चाहिँ साथी बनाउन चाहनुहुन्छ भने पनि कस्तो खालको साथी बनाउन चाहनुहुन्छ तपाईँले, होइन, कमेन्ट बक्समा साथी बनाउनका लागि आफ्ना केही साथी बनाउने माध्यमहरू पनि छोड्न सक्नुहुनेछ। यति बेला मैले कमेन्ट पनि लिइहालेँ। सोना हुनुहुन्छ, सोना कन्दङवा लेख्नु भएको छ, नमस्कार आरजे सिस भन्नुभएको छ, नमस्कार हजुर। उहाँले चाहिँ सम्पूर्ण साथी संघीलाई चाहिँ बोज्ने गीत मार्फत सम्झन चाहन्छु भन्नुभएको छ, त्यसै गरी धन्यवाद भन्यो उहाँलाई। यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ, नमस्ते नमस्कार नमस्ते हजुर नमस्ते नमस्ते नमस्कार हजुर
1: नमस्कार गुड आफ्टरनुन हजुर, म धरानबाट प्रिय प्रेमी शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। मलाई चाहिँ अलिकति सन्चो नभएको 4-5 दिन भयो, आज अलिकति अठवा छ, आज चाहिँ भात खान्छु भन्ने लागेको, 3 दिन चाहिँ भात खान सकिएन। मलाई वास्तवमा के भएको म आफूलाई थाहा भएन, मलाई भरे चाहिँ ग्यास्ट्रिक भएको रहेछ। आज एउटा दबाई खाँदाखेरि सिटामोल पनि खाँ, हेरौँ के हुन्छ, निको हुन्छ होला भन्ने मलाई लाग्दछ। अनि म एउटा साथी बनाउनको लागि म नम्बर दिन चाहन्छु, मलाई एकदम मिडिया प्रेमी नै साथी म चाहन्छु। मेरो नम्बर छ नमस्ते 98 420 63 902, 98 420 63 902। अनि एन्सलको छ 98 19 34 84 76, 98 19 34 84 76, यो दुइटामा कल गर्नुभए पनि हुन्छ भन्न चाहन्छु। अनि सम्भव छ भनेदेखि चाहिँ पुरानो नेपाली मुभी मनिषा कोइरालाको पहिलो चलचित्र अभिनीत फेरि भेटौँलाको एउटा के गीत छ, के टाढा टाढा यस्तै के हो, त्यो गीत हुन्छ भनेदेखि प्ले गरिदिउँला भनेर म अनुरोध गर्न चाहन्छु। मेरो शुभकामना सम्पूर्णलाई भनेर बिदा हुन चाहन्छु हजुर।
0: हजुर, यति बेला शेखर प्रसाद हुनुहुन्थ्यो श्रेष्ठ, यता धरानबाट अस्वस्थ छु भन्दै हुनुहुन्थ्यो, स्वास्थ्य शीघ्र लाग्नु पनि कामना। उहाँले चाहिँ साथी बनाउनका लागि पनि आफ्ना कन्ट्याक्ट नम्बरहरू छोडिसकेका छन्। एकदमै मिडिया प्रेमी साथी बनाउन चाहन्छु भन्नुभएको छ, मिडिया प्रेमी साथीहरू नै उहाँसँग चाहिँ कन्ट्याक्ट गर्नुहोला, साथी बन्नुहोला। त्यसै गरेर उहाँले चाहिँ होइन, सो फेरि भेटौँला मुभीबाट रहेको टाढा टाढा बोर्डको गीतलाई चाहिँ आफ्नो रोजाइमा पनि पार्नु भएको छ है। सो धन्यवाद, यति बेला हामी उहाँकै रोजाइको गीत राख्छौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।
2: सहरमा ठुलो भएर जानु तिमी राम्रोसँग जानु।

कार्यक्रममा आजमा राखिमी एकदमै मिठो अनि यो रमाइलो सांगीतिक कौशली पछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बु एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। यति बेला हामीले साथीहरू पनि बनाइरहेका छौं अनि साथमा तपाईँकै हृदयका गीत संगीतहरू पनि बजाइरहेका छौं। त्यसै गरेर मैले यति बेला कमेन्ट पनि लिएर लेख्नु भएको छ। सरस्वती श्रेष्ठ नमस्कार भन्दै हुनुहुन्छ है, नमस्ते हजुर, नमस्ते, कमेन्टको लागि धन्यवाद। त्यसै गरी हेलो दर्शन नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, आरामै हुनुहुन्छ, म पनि सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम है, मिस यु अल भन्नुभएको छ, लेख्नु भएको छ जसमिन मगर नै हुनुहुन्छ, धन्यवाद जसमिनजी यहाँलाई पनि। त्यसै गरी निशा थोकर हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते हजुर, नमस्ते, यहाँलाई पनि धन्यवाद। बुद्ध वज्राचार्य हुनुहुन्छ, सो धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी सुन्दैछु शङ्खा सभाबाट भन्दै हुनुहुन्छ मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, धन्यवाद माया गरेर सुनेर साथ दिनुभएकोमा। त्यसै गरी हेलो के छ खबर भन्नुभएको छ, ठिकै छ है, मलाई चाहिँ तपाईँलाई के छ, सीता तामाङ हुनुहुन्छ, धन्यवाद भन्यो उहाँलाई पनि। नमस्कार सुन्दैछु बागमती प्रदेश तीनबाट भन्दै हुनुहुन्छ रामजी घिमिरे, धन्यवाद रामजीजी हजुरलाई पनि सुनेर साथ दिनुभएकोमा। त्यसै गरी कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर भर हाल चाहिँ काठमाडौँबाट, गुड आफ्टरनुन नमस्ते हजुर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, लेख्नु भएको छ मामु अञ्जना यात्री प्यारी साम्पाङलाई ह्याप्पी बर्थडे टु यु, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल सुन, मिस यु, लभ यु, बाबा विनोद साम्पाङलाई गेट वेल सुन भन्नुभएको छ, धन्यवाद कल्पना साम्पाङजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, विक्रम श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हेलो दिदी गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, म चाहिँ हाल दुबईबाट सुन्दैछु, म चाहिँ साथी बनाउनका लागि मेरो इमो नम्बर भन्नुभएको छ। यदि तपाईँ विक्रम श्रेष्ठजीसँग साथी बनाउन चाहनुहुन्छ अथवा बन्न चाहनुहुन्छ भने उहाँ चाहिँ हाल दुबईमा हुनुहुन्छ, तपाईँले चाहिँ इमोमा उहाँसँग जोडिन सक्नुहुनेछ। तपाईँले चाहिँ +9715649356 है, उहाँसँग साथी बन्नुपर्ने नम्बर रहेको छ +9715649356 को माध्यमद्वारा चाहिँ तपाईँले इमोमा तपाईँले उहाँसँग जोइन भएर चाहिँ साथी बन्न सक्नुहुनेछ, साथी बन्नुहोला पनि भन्छु। यसै गरी यहाँका लागि हामीले नम्बर खुला गरेका छौं, फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ 9748625679 9748625679 चाहिँ सो नम्बर यहाँका लागि हामीले खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ आउन सक्नुहुनेछ, साथी बनाउन सक्नुहुनेछ, यदि साथी बनाउन इच्छा छैन भने पनि यहाँहरूले चाहिँ होइन नेपाली चलचित्रका गीत संगीतलाई पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ, एकदमै नम्बर खुला छ। यति बेला फेरि पनि हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राखिमको मिठो यो सांगीतिक कौशली पछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला यहाँहरू हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ टक टू हेलम्बु। तपाईँले फोन गरेर यो व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ, त्यसका लागि तपाईँहरूलाई एकदमै कन्ठै भएको नम्बर 97 48 26 65 89 चाहिँ हामीले यहाँहरूका लागि नम्बर एकदमै खुला गरेका छौँ। सो नम्बर हुँदै तपाईँ आउन सक्नुहुनेछ साथी बनाउनका लागि। यदि साथी बनाउन मन छैन भने पनि यहाँहरूले चाहिँ होइन नेपाली चलचित्रका गीतलाई पनि आफ्नो हृदयमा पारी चाहिँ सुन्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ। यो अपराह्नको समय छ, यो दिउँसोको समय छ, होइन एकदमै हामीलाई चाहिँ बसिराख्नु भएको होला, कामहरू पनि छ, चलिरहेको छ है, कामधन्दा पनि गर्नु होला। त्यसै गरेर अब बिस्तारै अब तपाईँ हाम्रो घर आँगनमा पनि नेपालीहरूको महान चाड बडा दशैं पनि नजिकतिरैछ। त्यसै गरेर धानका भनौँ न खेतका आली आलीमा धान पनि झुल्दैछ होइन, लगायत एकदमै मौसम पनि राम्रै छ भनौँ न होइन, एकदमै घाम लागिरहेको छ। अनि यो मौसमले यो घामले पनि एकदमै चाडपर्व बोलाइरहेको हो कि होइन, त्यस्तै भान भइरहेको छ, एकदमै रमाइलो छ मौसम होइन। सुनिराख्नु भएको छ कार्यक्रम टक टू हेलम्बु, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर रेविका भण्डारी। हजुर रेविका भण्डारी भन्दै हुनुहुन्थ्यो, फोन चाहिँ डिस्कनेक्ट भएको छ है। फेरि पनि फोन डायल गरेर आउनु होला साथीहरू होइन। सो आजभोलि साथीहरू कलि पर्याप्त मात्रामा चाहेको जति मात्रामा साथीहरूको फोन कलहरू लिन सकिरहेको छैन, साथीहरूले माया मार्नु भएको हो कि जस्तो पनि लाग्छ कहिले कसो है। अब त्यस्तो त नहोला होइन, अब कहिले कसो फोन लगाउँदा नलाग्न पनि सक्छ। त्यसै गरेर विविध काम धन्दाहरूले गर्दा पनि होइन, अब हामीहरू काम धन्दामा व्यस्त बिजी पनि भइराख्छौँ, त्यसले गर्दा पनि अलिकति टाइम भनौँ न निकाल्न नसकेर पनि हुन्छ होइन। कतिपय साथीहरू अब काम धन्दा गर्दै हुनुहुन्छ होला, साथमा रेडियो ट्युन गरेर पनि सुनिराख्नु भएको होला। एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि एकदमै माया गरिदिनु होला, रेडियोलाई माया गरेर सुनिदिनु होला पनि भन्छु। आफ्नो काम धन्दा पनि गर्नुहोला, आफ्नो ख्याल पनि गर्नुहोला भन्दै फेरि पनि हामी गीत पस्किन्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले यहाँको माझमा एकदमै मिठो गीत राख्यौं। इसाराले बोलाउनु पर्दैन, माया भए डराउनु पर्दैन, सो गीतले भन्दै थियो। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। यसै गरी यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? पदमजी, के छ हाल खबर? तपाईँ सन्चै हुनुहुन्छ? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि पर्सातिर मौसम के छ?
1: पर्सातिरको मौसम तपाईँको चाहिँ अलिक बन्दा बन्दा घाम लागेको छ। मौसम जे होस् अब चिसो बिस्तारै बिस्तारै बढ्दैछ, जाडो भनौँ न।
0: भनेपछि बिहान बेलुका जाडै छ होइन? अब जाडो सुरु हुन लाग्यो।
1: जाडो सुरु हुन लाग्यो, बिहान बिहानमा अलि चिसै छ, अनि दिउँसोतिर अलिअलि घाम लागेछ भनौँ न।
0: अनि अब नेपालीहरूको महान चाड बडा दशैं पनि नजिकिँदैछ, चहल पहलहरू के कस्तो हुँदैछ?
1: चलपल त अब यो दुर्गाको मूर्ति मन्दिर बनाउने चलपल हुँदैछ बजार मार्केट एरियातिर होइन? अब बिस्तारै बिस्तारै अब यो के अरे अब विभिन्न खेल कार्यक्रमहरू पनि सुरु हुँदैछ हाम्रो। अब यस हाम्रो एरियातिर मेला लाग्ने, फुटबल खेलहरू खेलाउने, यस्तै अब चल्न थालेछ भनौँ न।
0: हजुर, भनेपछि दसैँ विशेष कार्यक्रमहरू हुन थालेको छ है?
1: हुन थालेको छ, अब दसैँको यो घटस्थापनादेखि अब सुरु हुन्छ खेलहरू, फुटबल खेलहरू।
0: ओके, ल ठिकै छ पदमजी, पर्सादेखि फोन गर्नुभयो, खुसी लाग्यो। अनि आज तपाईँ साथी बनाउनुहुन्छ कि नेपाली चलचित्रका गीतलाई आफ्नो रोजाइमा पार्नुहुन्छ?
1: आज त धेरै दिन पछाडि कल लागेको छ, एकचोटि नम्बर दिएर हेरौँ न।
0: हस् हुन्छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ तपाईँ?
1: साथी चाहिँ मिडिया प्रेमी साथी चाहिँ मनपर्छ धेरै छ होइन? बिहान बिहानमा यसो कहिले काहीँ अब फुर्सद यसो मिलाएर कल गर्ने साथी चाहिँ आइसकेपछि अलि राम्रो हुन्छ कि भनेको। अनि कन्ट्याक्ट नम्बर चाहिँ 97615975555, यसमा चाहिँ कल गरेर साथीहरू आउन सक्नुहुन्छ।
0: फेरि एकचोटि कन्ट्याक्ट नम्बर रिपिट गर्नुहोस्।
1: 97615975555।
0: हस्, कार्यक्रममा फेरि पनि आउने दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नु होला पदमजी। आजको लागि भने हामी छोड्छौँ, ओके बाबाई। हजुर, पदम छेत्री हुनुहुन्थ्यो पर्साबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर यति बेला साथी बनाउन होइन नम्बर छोडेर बाहिरिसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्ते।
2: हजुर नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
2: मनोज बोल्दैछु।
0: मनोज के होला हजुर?
2: हजुर
0: मनोज के होला?
2: यता बनेपाबाट मनोज बोल्दैछु भनेको।
0: ए, अनि के गर्दै हुनुहुन्छ यता तपाईँ बनेपातिर?
2: त्यही भन्नुपर्छ है।
0: मौसम के छ आज बनेपातिर?
2: मौसम राम्रै छ, सफा छ।
0: राम्रै छ, सफा छ है। के गर्दै हुनुहुन्थ्यो? कार्यक्रममा फोन गर्नुभएको छ मनोजी, तपाईँ साथी बनाउन चाहनुहुन्छ कि आज नेपाली चलचित्रका गीत आफ्नो रुचाइमा पार्नुहुन्छ?
2: साथी बनाउन चाहन्छु।
0: हस, कस्तो खालको साथीको अपेक्षा राख्नु भएको छ यो कार्यक्रमबाट?
2: एकदमै मिल्ने साथी।
0: हजुर, एकदमै मिल्ने साथी बनाउन चाहनुहुन्छ है? हस, के छोड्न चाहनुहुन्छ तपाईँ?
2: म नम्बर छोड्छु,
0: भन्नुहोस् त।
2: 9849 79 79 40 40 52 52। हजुर, 98 49 79 40 52।
0: सो माध्यम हुँदै तपाईँसँग असल साथी बन्न इच्छुक साथीहरूले सम्पर्क गर्न सक्नुहुनेछ नि त?
2: हजुर, त्यही भन्नुपर्छ।
0: हस् ओके, आजको लागि भने हामी छोड्छौँ, कार्यक्रम सुन्दै गर्नु होला। ओके बाबाई।
2: हुन्छ, बाई।
0: हजुर, यति बेला बनेपाबाट हुनुहुन्थ्यो मनोज हुनुहुन्थ्यो है। सो उहाँले पनि साथी बनाउनकै लागि आफ्नो कन्ट्याक्ट नम्बर छोडेर कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। यसै गरी आउन सक्नुहुनेछ तपाईँ पनि एकजना साथीको हामी फोन कल लिन्छौँ, अनि त्यसपछि चाहिँ बाहिरिनुपर्छ जस्तो पनि मलाई लागिरहेको छ है। 97 48 26 65 79 80 नम्बर खुला छ साथीहरू, फटाफट फोन डायल गर्दै आउनुहोला। 97 48 26 65 79 80 एकदमै आउन सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तिम अन्तिम अन्तिम क्षणमा पनि छौँ होइन? सो यति बेला केही कमेन्टहरू पनि हेरिहाल्छु होइन, साथीको कमेन्टहरू पनि लिइहाल्छु जस्तो मलाई लागिरहेको छ। त्यसै गरेर यति बेला मैले कमेन्टहरू प्राप्त भएसम्म साथीको कमेन्ट पनि लिन्छु। यति बेला कमेन्ट लिए लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, के छ दिदी हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई के छ, म पनि सुन्दैछु केटिएमबाट, रेजिना मोक्तान भन्नुभएको छ, रेजिनाजी सो हजुरलाई धेरै धेरै धन्यवाद कमेन्टको लागि। यति भन्दै हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, अब चाहिँ तपाईँहरूको फोन कलहरू पनि लिँदैनौँ अनि रोजाइका गीत संगीतहरू पनि बजाउँदैनौँ। जति पनि आजको बसाइमा साथीले फोन गरेर साथी बनाउनु भयो यहाँलाई पनि धन्यवाद, विभिन्न भनौँ न नेपाली चलचित्रका गीतलाई आफ्नो रोजाइमा पारेर सुन्नुभयो यहाँलाई पनि धन्यवाद। एक घण्टा अवधिभर विविध काम धन्दाको

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-67 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
1: मायाको चिनो,
7: मेडल,
1: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
1: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।

0: मित्र यहाँले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलर एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 98 49 29 13 27
6: एलम्बु एफएम

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। गल्छीभित्राउती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। प्राधिकरणका उच्च अधिकारीलाई कानूनी व्यवस्था र 2 वर्षको कुलिङ पिरियड। दाउमेमा बस दुर्घटनामा मृतकको संख्या 6 पुग्यो। नेपालबाट बाहिरिन थाल्यो मनसून। विपद प्रभावित तथा विपन्न परिवारलाई नयाँ घर, 75,000 आवास अनुदान। इरान समर्थित हुती विद्रोहीद्वारा साउदीको ऊर्जा पूर्वाधार केन्द्रमा ड्रोन आक्रमण। र विश्वकप लीग 2 का लागि नेपाली टोली घोषणा। हेलम्बु खबर विस्तारमा। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको र केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाड़ी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाई छ। नुवाकोट र रसुवा जोड्ने फलाको खोलामा भेलीब्रिज जडानको काम पनि भइरहेको जानकारी दिनुभएको छ। नुवाकोटतर्फ भेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा भेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रसुवातर्फको भेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सड़क सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई दशैं अघि नै केन्द्रीय सड़क सञ्जालमा जोड्ने तयारी रहेको छ। स्यापुरबेसी रसुवागढ़ी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या रहेको छ। भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्यापुरबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको करिब 40 किलोमिटर सड़क बगाएको थियो। चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन स्थायी घर भई रामेछाप सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका तुलबहादुर विश्वकर्मा रहेका छन्। उनी नेपाल सुनचाँदी व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष हुन्। दोलखाको जिरीका 2 महिलाबाट लुटिएको सुन बिकले खरिद गरेको आरोप लागेको छ। उनलाई श्रृंखलाबद्ध रूपमा सुन लुटपाट गरेको अभियोगमा रामेछाप प्रहरी हिरासतमा रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका 2 की मैया कार्कीको बयानपछि व्यवसायी बिक पनि पक्राउ परेका हुन्। बिकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी अनुसन्धानका क्रममा दोलखामा लुटिएको सुन रामेछाप लगेर बिक्री गरेको खुलेको थियो। जिरी नगरपालिका 3 र 6 का 2 महिलालाई प्रलोभन पारेर नक्कली सुन लगाई सक्कली सुन लुटेर लगेको घटनापछि इलाका प्रहरी कार्यालय जिरीले अनुसन्धान अघि बढ़ाएको थियो। अब राष्ट्रिय खबर। नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीलाई 2 वर्षको कुलिङ पिरियड राखिने भएको छ। नियमनकारी निकायका अधिकारीहरू नै आवश्यक अवकाश लगत्तै सेवा प्रदायक वायु सेवा कम्पनीमा जागिर खान जाने स्वार्थको द्वन्दको प्रवृत्तिलाई रोक्न सरकारले कड़ा कानूनी व्यवस्था प्रस्ताव गरेको छ। संघीय संसद पेश भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयक 2083ले प्राधिकरणका उच्च अधिकारीहरूलाई पदबाट बाहिरिएपछि पनि निश्चित समयसम्म कुलिङ अफ पिरियड वायु सेवा कम्पनीमा काम गर्न रोक लगाएको हो। लामो समयदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र युरोपियन युनियन यूले उठाउँदै आएको हवाई सुरक्षा सम्बन्धी गम्भीर चासोलाई सम्बोधन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई चुकाने प्रक्रिया अघि बढ़ाउने भएको छ। नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा मृतकको संख्या 6 पुगेको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2-1 मोड स्थित पूर्व पश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 6 पुगेको हो। दुर्घटनामा परि मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुम खत्री रहेका छन् भने अन्य 5 जना मृतकको विवरण खुल्न बाँकी रहेको छ। चालक सहित 18 जना सवार रहेको उक्त बसमा 10 जना घाइते भएका छन् भने 2 जना भने सकुशल रहेका छन्। घाइते हुनेमा गोर्खाका हरिवंश थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति सञ्जय थारू,
लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका ओनोज खत्री, बाँकेका असलम भगवान र सल्यानका अनिल बुढा थकिरहेका छन्। आज बिहान नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006K1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। यस वर्षको मनसून नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आज शनिबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। बाँकी भूभागमा भने मनसून प्रभाव कायम रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 17 गते आज बिहान 11 बजे जारी गरेको मनसून भईगमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसूनी वायुको प्रभाव कायम रहेको छ। सरकारले विपद प्रभावित तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारका लागि सुरक्षित घर निशुल्क निर्माण र सामग्री र अनुदान दिने भएको छ। भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयकमा सुरक्षित आवासको कानूनी ग्यारेन्टी गर्ने प्रस्ताव अघि सारेको हो। विधेयकको दफा 16 उपदफा 1 अनुसार नेपाल सरकार प्रदेश सरकार तथा स्थानीय तहले विपदबाट प्रभावित जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवार वा अव्यवस्थित बसोबासका लागि सुरक्षित घर निर्माण, पुननिर्माण, मर्मत वा प्रबलीकरण, रेट्रिफिटरिङ गर्ने व्यवस्था मिलाउन उल्लेख गरेको छ। त्यसका लागि तीनवटै तहका सरकारले आवश्यक अनुदान, निशुल्क निर्माण सामग्री तथा प्राविधिक सहायता उपलब्ध गराउन कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा गरिएको छ। विदेशको खबर। साउदी अरेबियाले यमनका हुथी विद्रोहीमाथि मदिना स्थित तवैया विद्युत वितरण केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता टर्की अल मलिकीका अनुसार सेप्टेम्बर 19 भएको आक्रमणबाट विद्युत केन्द्रको एउटा ट्रान्सफर्मरमा क्षति पुगेको थियो। उक्त केन्द्रले मस्जिद एनबीमा विद्युत आपूर्ति गर्ने भए पनि मस्जिदको विद्युत सेवामा असर नपरेको साउदी अधिकारीहरूले बताएका छन्। नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक श्रृंखलाका लागि 15 सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमार र सन्दीप जोहरा समावेश छन्। यस्तै गुलशन झा, बसीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साब आलम र शेर मल्लले पनि स्थान पाएका छन्। हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो। दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। प्राधिकरणका उच्च अधिकारीलाई कानूनी व्यवस्था। 2 वर्षको कुलिङ पिरियड। टाउनीमा बस दुर्घटना, मृतकको संख्या 6 पुग्यो। नेपालबाट बाहिरिन थाल्यो मनसून। विपद प्रभावित तथा विपन्न परिवारलाई नयाँ घर।

0: पढाइको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
8: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै दस वर्ष बिताएँ रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
9: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
10: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहरी गीतहरू

0: minute, just a minute, we will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849 2013 27
5: एलम्बु FM 89.6 MHz

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
1: के भएन मिस?
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
8: लो, किन नि?

0: के भो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
0: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
0: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो,
9: हजुर, हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
4: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो, हजुर
4: हजुर,
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: बालकबालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू

0: पार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849913 27।
8: एवा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
9: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
8: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
10: एलम्बु FM 89.6 MHz।

0: minute, just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। हरेक नागरिकको आवास सुनिश्चित गर्दै स्मार्ट घर निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबार भोलिबाट हुने, सम्पूर्ण तयारी पूरा। प्राधिकरणका उच्च अधिकारीहरूलाई ट्राक्टर कानूनी व्यवस्था, 2 वर्षको कुलिङ पीरियड राखिने। नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको ज्यान गयो। सुदूरपश्चिम र कर्णाली सहित पश्चिम भूभागबाट बाहिरियो मनसून। भारतीय सुरक्षाकर्मीको गोलीबाट 2 पाकिस्तानीको मृत्यु। 2 देश बीच कूटनीतिक तनाव बढ्दै। र नेपाल भ्रमणको अन्तिम खेलमा क्यान 11 भूटान पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। शिक्षक कर्मचारीहरूको सहभागितामा संचालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोकको 12 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले आर्थिक वर्ष 2082-83 गरेका गतिविधि, आर्थिक प्रगति तथा आगामी कार्य योजनामाथि सभामा छलफल गरिएको हो। सभामा सभाका संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रतिवेदन तथा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। संस्थाले शिक्षक तथा विद्यालयका कर्मचारीको आर्थिक हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै गरी विभिन्न विद्यार्थीहरूलाई उत्कृष्ट सम्मान, सदस्य तथा परिवारमा मृत्यु हुँदा सहयोग, विपद तथा सामाजिक कार्यमा सहयोग लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्थाले आर्थिक वर्ष 2082-83 629 सदस्य कायम गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने साधारण सभाले संस्थाको आगामी कार्य दिशा, आर्थिक अनुशासन, सदस्यता केन्द्रित सेवा, प्रविधिको प्रयोग र संस्थालाई सुशासनलाई थप प्रभावकारी बनाउँदै अगाडि बढ़ने विषयमा छलफल गरिएको छ। संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा बागमती फ्रोस्कुनका सदस्य कृष्ण प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका संचालक समिति, लेखा सुपरिवेक्षक समिति, विभिन्न उपस्थिति उपसमितिका पदाधिकारी तथा सदस्य कर्मचारी र शेयर सदस्यहरूको सहभागितामा उक्त कार्यक्रम मेलम्सीमा सम्पन्न भएको छ। चोरीको सुन खरिद गरिएको आरोपमा रामेछापका सुन चाँदी व्यवसायी तुलाप्रसाद विश्वकर्मा पक्राउ परेका छन्। चितवन स्थायी घर भई हाल रामेछापको सदरमुकाम मन्थली बजारमा सुन चाँदी व्यवसाय गर्दै आएका विश्वकर्मा नेपाल सुन चाँदी व्यवसायी महासंघ रामेछापका कार्यवाहक अध्यक्ष समेत रहेका छन्। दोलखाको जिरीमा 2 महिलाबाट लुटिएको सुन खरिद गरिएको आरोपमा उनलाई दोलखा प्रहरीले पक्राउ गरिएको हो। श्रृंखलाबद्ध सुन लुटपाटको आरोपमा रामेछाप प्रहरी हिरासतमा रहेकी गोकुलगंगा गाउँपालिका 2 मैया कार्कीको भैयानको आधारमा विश्वकर्मा पक्राउ परेको छ। प्रहरीको अनुसार जिरी नगरपालिका 3 र 6 2 महिलालाई प्रलोभनमा पारेर नकली सुन दिएर उनीहरूसँग रहेको सकली सुन लुटिएको थियो। अनुसन्धानको क्रममा लुटिएको सुन रामेछाप ल्याएर विश्वकर्मालाई बिक्री गरेको खुलेपछि उनलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निदेशक किरण लोपचनको अनुसार विश्वकर्मालाई अदालतबाट 4 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाएको छ भने करिब 1 महिना अगाडि झिरेका 2 महिलाबाट करिब 1.5 तोला सुन लुटिएको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी गराउनु भएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न आयम भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने समेत बताउनु भएको छ। स्थापित विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्ड अनुसारका आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क रूपमा पनि उपलब्ध गराउने व्यवस्था रहेको छ। यसका साथै गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्ता सामग्री निशुल्क दिइने प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न वर्गको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी जम्मा 75,000 रूपियाँ अनुदान दिने व्यवस्था विधेयक मेटिएको छ। विपद जोखिममा परेका र असुरक्षित बस्तीका रहेका नागरिकले सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर बनाइदिने नीति समेत सरकारले अगाडि बढ़ाएको छ। मध्यम आय भएको नागरिकका लागि भने सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माणको अवधारणा ल्याएको छ। 900 देखि 1300 पिल्थल एरियामा बन्ने यस्ता घरको लागत 20 लाखदेखि 75 लाख रूपियाँसम्म पर्ने अनुमान गरिएको छ। नागरिकले यस्ता घर सहुलियतपूर्ण ऋण मार्फत पनि प्राप्त गर्न सकिनेछन्। विधेयकमा नागरिकको सहजताका लागि विभिन्न किस्ताबन्दीका विकल्पहरू पनि अगाडि सारिएको छ। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षमा मासिक 11,000 किस्ता तिर्ने विकल्प राखिएको छ। यसबाहेक 10 लाख अग्रिम भुक्तानीमा मासिक 15,000 15 लाख बुझाउँदा मासिक 20 लाख बुझाउँदा मासिक 30,000 र 25 लाख अग्रिम भुक्तानी गर्दा मासिक 35,000 रूपियाँ किस्त तिर्न सकिने व्यवस्था गरिएको छ। सरकारले निम्न र मध्यम आय भएका सबैको आवास अधिकारलाई कानूनी रूपमा नै ग्यारेन्टी गर्न यो ऐन ल्याएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि आइतबारबाट शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको विकल्प सम्पूर्णता नेपालको लागि सबल नेपाली कांग्रेसको विकल्प भन्ने नारा सहित महाधिवेशन शुरू हुन लागेको छ। महाधिवेशनको उद्घाटन समारोह भोलि आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा शुरू हुनेछ। नेपाली कांग्रेसले महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू सोमबार र मंगलबार 19 विश्व सुझमा हुनेछ र निर्वाचन प्रक्रियाका लागि 21 र 22 असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले शुक्रबार र शनिबार अधिवेशनको महाधिवेशनको प्रतिनिधिहरूको नाम रजिस्ट्रेशन गरिएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँमा खुल्ला मंचमा तयारी गरिएको छ। उद्घाटन मंचमा निर्माण कुर्सीहरू व्यवस्थापन झण्डा लगायतका विभिन्न सामग्री राख्ने काम लगभग सकिएको छ। महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ताका लागि 3500 रूपियाँ तोकिएको प्रवक्ता देवराज चालिसेले जानकारी गराएको छ। कांग्रेसका प्रवक्ता देवराज यसैको अनुसार बाँकी रहेका केही क्षेत्रको अधिवेशन पनि आज सम्पन्न भएर भोलिबाट सबै प्रतिनिधिहरू काठमाडौँमा आइपुग्नेछन्। महाधिवेशनको उद्घाटन सत्र खुल्ला मंचमा नै हुनेछ र यस महाधिवेशनमा लगभग 6,000-8,000 हाराहारीमा प्रतिनिधिहरू उपस्थित जनाउने समेत बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूलाई 2 वर्षको कुलिङ पीरियड राखिने भएको छ। नियमनकारी निकायका अधिकारीहरू नै अवकाश लगत्तै सेवा प्रदायक वायु सेवा कम्पनीमा जागिर खान जाने स्वार्थको द्वन्दको प्रवृत्तिलाई रोक्न नेपाल सरकारले कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। संघीय संसदमा पेश भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक 2083 प्राधिकरणका उच्च अधिकारीहरूलाई पदबाट बाहिरिएपछि पनि निश्चित समयमा कुलिङ अफ पीरियड वायु सेवा कम्पनीको काम गर्न रोक लगाइने भएको छ। लामो समयदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईईकाउ र युरोपियन युनियन ईयूले पठाउँदै आएको हवाई सुरक्षा सम्बन्धी गम्भीर चासोलाई सम्बोधन गर्दै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई टुक्र्याउने प्रक्रिया अगाडि बढ़ाएको छ। नवलपरासीको दाउन्यमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 यस मोडस्थित पूर्व पश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 6 जना पुगेको हो। दुर्घटनामा परि मृत्यु हुनेमा झाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री रहेका छन् भन्ने अन्य 5 जना मृतकको विवरण पनि प्राप्त भइसकेको छ। घाइते हुनेमा गोर्खाको हरिशरण थापा, अछामको तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति संजय थारू, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, त्यसै गरी ललितपुरको अनुज खत्री, बाँकेका आलम भगवान र सल्यानका अनिल बुढा थोकिरहेका छन्। जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको जानकारी गराएको छ। विभागको मौसम पूर्वानुमान मौसमविद पूरण सञ्जीव अधिकारीले शनिबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसून बाहिरिन शुरू गरिएको जानकारी गराएको छ। विभागको अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। यसै गरी लुम्बिनी प्रदेशका पश्चिमका धेरै भूभाग र गण्डकी प्रदेशको पश्चिमका थोरै भूभागबाट पनि मनसून मनसून बाहिरिएको छ। यसै गरी मनसून बाहिरिने प्रणालीलाई विभागले नियमित रूपमा अनुगमन गरिरहेको छ भने अन्य देशका अन्य क्षेत्रबाट पनि मनसून बाहिरिने क्रम जारी रहने र पश्चिम वायुको प्रभावबारे नियमित अध्यावधि गर्ने समेत जनाएको छ। विदेशको खबर, भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव शुरू भएको छ। भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी र नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव शुरू भएको हो। पाकिस्तानको विदेश मन्त्रालय बेदिनी सीमा क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल एपीएफका अनुसार जवानले दुई पाकिस्तानी नागरिकको हत्या गरेको दावी गरेका छन्। उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको छ। पाकिस्तानी विदेश मन्त्रालय बीएफले जनावनले निहत्तीय नागरिकको कुनै पनि उक्सा बिना घातक बल प्रयोग गरेको आरोप लगाएको छ। यस्तो बल प्रयोग पूर्ण रूपमा अनुचित र अत्यन्त असंगत थियो, जसका कारण दुईजनाको मृत्यु भएको पनि बताएको छ। पाकिस्तानले भारतीय कूटनीतिक मार्फत भारतलाई घटनाको तत्काल पारदर्शी र विश्वसनीय रूपमा छानबिन गर्न समेत आग्रह गरिएको छ। खबरमा अब खेल खबर, आईसीसी टी20 विश्वकप एसिया छनौटको तयारीका लागि नेपाल आएको भूटान अन्तिम खेलमा क्यान 11 104 रनले पराजित भएको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको क्यान 11 निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। क्यान 11 दिएको 177 रनको विजय लक्ष्य पछ्याएको भूटानले 17.3 ओभरमा 22 रन बनाउँदै अल आउट भएको छ। भूटानका लागि सुनाम चेपेल, तासी फुन्जो र आनन्द मगरले समान 15 रन बनाउँदा दामगे थिङ्गेलले रन 13 रन बनाउँदा अन्य कुनै पनि ब्याटरले भने दोहोरो अङ्क बनाउन सकेन। भूटानका लागि आनन्द मगरले पनि सर्वाधिक 3 विकेट लिँदै जित दिलाएका हुन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। हरेक नागरिकको आवास सुनिश्चित गर्दै स्मार्ट घर निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबारदेखि सम्पूर्ण तयारी पूरा। प्राधिकरणका उच्च अधिकारीलाई डाक्टर कानूनी व्यवस्था, 2 वर्षको कुलिङ पीरियड राखिने। नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको ज्यान गयो। सुदूरपश्चिम र कर्णाली सहित पश्चिमी भूभागबाट बाहिरियो मनसून। भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु। दुई देश बीच कूटनीतिक तनाव बढ्दै र नेपाल भ्रमणमा रहेको अन्तिम खेलमा क्यान 11 भूटान पराजित। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000

0: कन्ट्याक्ट नम्बर 9841924274।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेथा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
9: मलाई ख्याल छ पारिवारिक र सुरक्षित वातावरणको।
10: मलाई ख्याल छ गुणस्तर र उचित मूल्यको।
11: मलाई ख्याल छ मेरो स्वास्थ्यको।
12: मलाई ख्याल छ राम्रो व्यवहारको।
13: हामीलाई ख्याल छ तपाईहरु सबैको।
14: हरेक दिन हरेक सामानको खरिदमा 2% छुट, त्यसै गरी विभिन्न चाडपर्वहरूलाई लक्षित गर्दै 4-7% छुट। चाँडै ग्राहक सदस्य बन्नुहोस् र वार्षिक खरिदमा फेरि 2% क्याश ब्याक पाउनुहोस्। नेपाली उद्यमशील युवाहरूद्वारा सञ्चालित तामाङ मार्ट, सबैका लागि सधैँका लागि। बौद्ध पिपल बोर्ड।
15: नेपाल अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 9 अध्यायको 18-26 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभाघरका एकजना शासक आएर उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यीशु उठ्नुभयो र आफ्नो चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँको वस्त्रको किनारा छोई, किनकि त्यसले मनमा नै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु। फनक्क फर्की हेर्दा यीशुले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भई। अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइराखेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाऊ, किनकि ठिटी मरेकी छैन तर सुतीकी छे। तिनीहरूले उहाँको हाँसो गरे। भीड़लाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यो ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति मुलुकभरि फिजियो। आदरणीय श्रोता, हामीले यस खण्डमा यीशुले विश्वास गर्नेहरूलाई संगाई तथा जीवन दिनुहुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौ। र यीशु ख्रिस्टमा विश्वास गर्दाखेरि मानिसहरूले चंगाई पाउँछन् र उनीहरूले जीवन पनि पाउँछन् र उनीहरू निको हुन्छन् र उनीहरू मृतकबाट पनि जीवित हुन्छन्। र यो कुरा हामीले यो घटनामा देख्छौ, यो खण्डमा देख्छौ। र यहाँनिर हामी के देख्छौ भन्दा सभाघरका एकजना शासक लाई हामी यहाँ देख्छौ र यो शासकले यीशुलाई दण्डवत गरेका छन् र त्यतिकै दण्डवत गर्दैन। शासकले सभाघरका एकजना शासक भनेको ठूलो व्यक्ति हो, गण्य मान्य व्यक्ति नै हो र उनले यीशु कहाँ आएर उनले यीशुलाई दण्डवत गरेका छन् र यसरी उनले भनेका छन्, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। र यो भाषा अति नै महत्वपूर्ण, अति नै शक्तिशाली र विश्वासनीयताको कुरा बोलिराखेका छन्। यति ठूलो व्यक्ति र यति ठूलो विश्वास हामी यो व्यक्तिमा देख्छौ र उसको विश्वासले के भन्छ भन्दा, यीशुले हात राखिदिनुभयो भने र त्यो व्यक्ति निको हुन्छ अथवा उनको छोरी निको हुन्छ भन्ने उनमा दृढ भरोसा विश्वास देखिन्छ। र यीशुले पनि उठेर त्यो जुन छोरी मरेकी छ त्यो मरेकी मरेको छोरीको ठाउँमा यीशु प्रभु जान लाग्नु भयो र उनको विश्वास देखेर नै यीशु प्रभु उनको पछि लाग्नुभयो। यो अचम्मको घटना कि कति असल कति राम्रो कुरा कि यीशु प्रभुले त्यो विश्वास देखिसकेपछि उहाँ उठ्नुभयो र आफ्नो चेलाहरूसँगै तिनको पछि लाग्नुभयो। तर जाँदा जाँदै बाटोमा अर्को फेरि घटना हामी देख्छौ कि 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँको वस्त्रको किनारा छोएको कुरा पनि हामी यहाँ देख्छौँ। त्यो अचम्मको कुरा, जहाँ यीशु जानुहुन्छ त्यहाँ आश्चर्य कर्महरू गर्छन्, चङ्गाईका काम हुन्छन्, छुटकाराका काम हुन्छन् र यीशु जहाँ जहाँ जानुभयो त्यहाँ हलचल भइ नै रहन्छ। र यीशुले फनक्क फर्की हेर्दा त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। यो अचम्मको कुरा हामी यहाँ देख्छौँ कि विश्वासलाई प्रभुले हेरिराख्नु भएको छ। यहाँ सभाघरका शासकले पनि यति ठूलो विश्वासका कुरा गरेका छन् भने यो स्त्रीले पनि उहाँको वस्त्रको किनारा छोई भने पनि म निको हुन्छु भन्ने विश्वास लिएर यीशु कहाँ आएकी छिन् र निको भएकी छिन्। जब यीशु शासकको घरमा आइपुग्नु भयो उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइराखेको देख्नुभयो र उनीहरू अब मर्यो अब बाँच्दैन, मरेको मान्छे कसरी बाँच्छ भन्ने कुरामा उनीहरू खैला बैला मचाइराखेको अवस्था देखिन्छ र आशा मारेको कुराहरू देखिन्छ। यीशुले उनीहरूको खैला बैला देखिसकेपछि, उनीहरूको हुलदङ्गहरू देखिसकेपछि यीशुले उनीहरूलाई बाहिर जाने कुरा बताउनु भयो। उहाँले आज्ञा गर्नुभयो, बाहिर जाऊ भन्नुभयो अनि यो पनि आवाज दिनुभयो, ठिटी मरेकी छैन तर सुतेकी छ अथवा सुतेको छ। यो कुरा बोल्दै गर्नुहुँदाखेरि ती मानिसहरू हाँसो गरे, ती मानिसहरूले उहाँको हाँसो गरे, उहाँलाई खिल्ली गरे। हुनसक्छ उनीहरूले भनेका होलान्, आहा मरेको मान्छेलाई मरे छैन भन्ने हामीलाई थाहा छैन, ऊ मरिसकेको छ, मरेको मान्छे कसले बचाउन सक्छ भन्ने खालको कुराहरू यीशुलाई खिसी ट्युरी गरिरहेको अवस्था पनि छ। यीशुले चाहिँ भन्नुभयो, सुतेकी छ मरेकी छैन। यो कुरा भन्दाखेरि चाहिँ उनीहरूको हाँसो अथवा खिल्ली उनीहरूले खिल्ली उडाइराखेको थियो यीशुको। यीशुले चाहिँ भीड़लाई बाहिर निकाल्नु भयो, जाऊ तिमीहरू भनेर भनिसकेपछि उहाँले बाहिर निकालेर भित्र पसेर त्यस ठिटीको हात समात्नु भयो, मरे कि ठिटीलाई ठिटीको हात समात्नु भयो अनि त्यो ठिटी जुरुक्क उठी। यो अचम्मको घटना यहाँ घट्यो। सबै मानिसहरूले यीशु मरिसके के अरे त्यो स्त्री अथवा त्यो केटी छोरी मरिसकेका छन् भनेर भनेको अवस्थामा अथवा यो ठिटी मरिसकेको अवस्था छन् भनेर सबैले इभन यो शासकले पनि सभाघरको शासकले पनि आफ्नो छोरी मरेकै हो भनेका छन् र त्यो त्यहाँका मानिसहरू सबैले यो ठिटी मरेकै हो भनिरहेका छन् तर यीशु प्रभुले चाहिँ मरेकी छैन सुतेकी छ भनेर यो कुरा भन्दाखेरि खैला बैला मचेकै हो। तर यीशु प्रभुले त्यो ठिटीको हात समात्न साथ ती ठिटी चुरुक्क उठी, तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिजियो। अचम्मको कुरा चाहिँ के भने, मानिसहरूको सोचाइमा बुझाइमा मरेकै व्यक्ति हो त्यो, तर यीशुले के भन्नुभयो भन्दा, होइन मरेकी छैन, यिनी त सुतेको मात्रै छ अनि सुतेको व्यक्ति त फेरि उठ्छ, मरेको व्यक्ति उठ्दैन। त्यसकारणले यीशु प्रभुले आफ्नो शक्तिद्वारा मरेकै व्यक्तिलाई पनि अब उठ्छ, यो व्यक्ति मरेको छैन भनेर उहाँले आफ्नो शक्ति प्रयोग गर्नुभएको देखिन्छ र त्यही अनुसार यीशु प्रभुद्वारा यो आश्चर्य कर्म भइसकेपछि यो कुराको कीर्ति त्यस मुलुकभरि फिजियो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुले विश्वास गर्ने, उहाँमाथि विश्वास गर्नेहरूलाई चङ्गाई र जीवन दिनुहुन्छ भन्ने कुरा हामीले हेर्यौं र यदि यहाँहरूको बीचमा पनि जीवन मृत्युको हालतमा हुनुहुन्छ र तपाईँको जीवन भने आशा मरेको छ र तपाईँमा पनि एउटा चङ्गाई पाउनको लागि चाहना गरिराख्नु भएको छ र जीवनमा एउटा आशा नै नभएको अवस्था छ भने यहाँहरूको लागि खुसीको खबर यीशु ख्रिस्ट चाहिँ यो संसारमा चङ्गाई कर्ताको रूपमा र मुक्तिदाताको रूपमा उहाँ यो संसारमा आउनु भएको छ। उहाँ चाहिँ यो संसारका मानिसहरूलाई चङ्गाई दिन र मुक्ति दिनका लागि यो संसारमा आउनु भएको हो र प्रभु यीशु ख्रिस्ट आज पनि उहाँ आत्मामा यो संसारमा हुनुहुन्छ र यीशु प्रभुले यस्तो गाह्रो अवस्था भइराखेकोलाई जब उनीहरूले विश्वास गर्छन् र ती विश्वासमा ठूलो अचम्मको काम गर्न सक्ने व्यक्ति यीशु प्रभु नै हुनुहुन्छ र तपाईँको जीवनमा पनि यदि चङ्गाईको आवश्यकता छ भने यदि तपाईँको जीवनमा पनि एउटा मृत्युको बाटोतिर लागिराख्नु भएको छ र यति डरलाग्दो एउटा अप्ठ्यारो अवस्थामा यहाँहरू हुनुहुन्छ भने यीशु ख्रिस्टलाई यिनीहरूले जसरी विश्वास गरे र त्यो विश्वासले उनीहरूले चङ्गाई पाए र मरेकोबाट पनि उनीहरू जीवित भए त्यसरी नै यहाँहरूले प्रवचन सुन्दै गर्नु हुँदाखेरि यदि यहाँहरूको बीचमा पनि यदि डरलाग्दो समस्याहरू छन् शारीरिक पक्षमा मानसिक पक्षमा आत्मिकी पक्षमा सामाजिक पक्षमा एकदमै गाह्रो अवस्थाबाट भएर गइराख्नु भएको छ भने यहाँहरूको लागि पनि यीशु ख्रिस्ट तपाईँहरूको लागि पनि छुटकारा दिने सङ्गाई दिने र मृत्युबाट जीवित बनाउने ख्रिस्ट यीशु हाम्रो बीचमा हुनुहुन्छ। उहाँ आज आत्मामा हुनुहुन्छ र उहाँलाई यदि हजुरले विश्वास गर्नुभयो भने तपाईँको पनि समस्या समाधान हुन्छ, तपाईँले पनि चङ्गाई पाउन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो जीवनमा आश्चर्य कर्म देख्न सक्नुहुन्छ। जसरी मरेको व्यक्ति बाँच्यो त्यसरी नै तपाईँको जीवनमा पनि आश्चर्य कर्म देख्न सक्नुहुन्छ। तर यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर तपाईँले पनि चङ्गाई पाउनुहोस् र मृतकबाट जीवनमा तपाईँ पनि आउनुहोस् र यदि कसैले आफ्नो जीवन मृत्युमा छ मृत्युतर्फ गइरहेको छ आशा नै छैन भने पनि यीशुलाई विश्वास गर्नुहोस् तपाईँको जीवनमा फेरि नयाँपन तपाईँले पाउनुहुनेछ। तपाईँ फेरि जीवित भएर जिउनुहुनेछ र तपाईँको जीवनमा ठूलो आशीर्वाद आउनेछ र तपाईँले पनि यी व्यक्तिहरूले जुन समस्याबाट छुटकारा पाएर उनीहरू आनन्दित भए त्यसरी नै यहाँहरू पनि आनन्दित हुनुहुनेछ र चङ्गाईको लागि र आनन्द जीवनको लागि यीशु ख्रिस्टलाई नै विश्वास गर्नुहोस् र चङ्गाई र जीवन पाउनुहोस्। र यति भन्दै आजको प्रवचन सेवालाई यतिमै राख्न चाहन्छु र अर्को समय यदि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यो प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले मौका दिनुभयो भने फेरि आउनेछु र यहाँहरूलाई प्रशस्त रूपमा परमेश्वरले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: रो भाल्देको छु सुन्त लागि आमाला
1: हे जहिले पनि बिठाई गर्ने त्यसै कहाँ छोडिदिन्छु जहिले पनि बिठाई गर्ने त्यसै कहाँ छोडिदिन्छु मेरो धारको टुटी भाज्या भए तिम्रो

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विजय त्रिवेणी गाउँपालिकाको 2 नम्बर 64 राजमार्गमा चालकले नियन्त्रण दिनै नालामा पल्टेको दुर्घटना भएको अवस्था हो। है, उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। 3 जना सैनिक सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खुल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपड़ा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति, कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
2: यस पटक हामीले आग्रह, हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति, मेरो वर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ, किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी, कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मंचमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका जनप्रतिनिधि पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासंघ सचिव, महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू, देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं, भोलि दिन पनि उद्घाटन सत्र प्रारम्भ हुन्छ।
4: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्व तर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विशौं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले,
13: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बन्यो कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
12: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
14: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
12: महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना, शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउँ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनुहोला र अहिले तत्काललाई हामीले अप्नाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेंगी लगायतका समस्याहरूबाट हो।
12: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे, आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कविसँगको विशेष कुराकानी शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मि

0: दिएको शब्द छ, किन आमाको व्यवहार भित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
1: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन, रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन, अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
0: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
1: कुपुत्रो जाए त कोचिदपि कुमाता नववती भनेर भनिएको छ, होइन, छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन, आफ्नो अभिभावकलाई, आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
0: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
1: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै छ पवित्र।

0: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी कुदाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते
1: भएका छन्।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 18 गते आइतबार, आश्विन कृष्ण अष्टमी तिथि, इस्वी सन् 2026 अक्टोबर 4 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:58 समयमा हुँदैछ भने सूर्यास्त भने साँझ ठिक 5:45 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। सोलेन्द्र निकट व्यक्तिसँग सम्पर्क देखिएपछि दीपक भट्टाको सिन्धुपाल्चोकमा जेल सरुवा, हरेक नागरिकको आवाज सुनिश्चित गर्दै इचमाट घर निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। राजसोपद्वारा स्थानीय निर्वाचन उम्मेद्वार सुनर समिति 13 विभागमा प्रमुख मनोनित, नेपाली कांग्रेस महाधिवेशनमा 7,500 बढ़ी प्रतिनिधि सहभागी हुँदै। नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु, बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। र नेपालको भ्रमणको अन्तिम खेलमा क्यान 11 भूटान पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरासँग कनेक्सनमा रहेको इनाम सापकोटालाई सम्पर्क देखिएपछि दीपक भट्टलाई जेल सरुवा गरिएको छ। हिजो शनिबार साँझ भट्टलाई नखु कारागारबाट कार्यालय सिन्धुपाल्चोकमा पठाएको छ। उनी सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका थिए। भट्टलाई सिन्धुपाल्चोक पठाएको कारागारका व्यवस्थापन विभागका एकजना अधिकृतले जानकारी गराएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा पूर्वपक्षका लागि रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग इनाम सापकोटा मार्फत चुलेन्द्र शमशेर जबराले कुराकानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिआएको छ। प्रहरीले जबरालाई असोज 11 गते नियन्त्रणमा लिएर छोडेको थियो। प्रहरी उनलाई सुरक्षाको चुनौती देखिएपछि नियन्त्रणमा लिएको दावी गर्दै आएको छ। तर घटनाक्रमले भने चुलेन्द्रमाथि थप अनुसन्धान भइरहेको देखिएको छ। प्रहरीको विशेष ब्यूरोले इनाम सापकोटालाई नियन्त्रणमा लिएर त्यसबारेमा पनि सोधपूछ गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा नेकपा एमालेको तेस्रो गाउँपालिका अधिवेशनले विष्णु कुमार श्रेष्ठलाई अध्यक्षतामा निर्विरोध निर्वाचित गरिएको छ। शनिबार हिजो शहीद भूमि पिष्करमा सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको छ। अधिवेशनले उपाध्यक्ष कृष्ण कार्की, सचिवमा सरस्वती खड्का तथा उपसचिवमा राजन राउत र छविन्द्र खड्कालाई निर्विरोध निर्वाचित गरिएको हो। नयाँ नेतृत्वसँगै अधिवेशनले गाउँपालिकामा पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा नेकपा एमालेका पुराना नेता अमृत कुमार बोहराले उद्घाटन गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका नेता अरूण नेपाल सहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। अधिवेशनमा सहभागी नेताहरूले संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरमा पुर्याउने र स्थानीय तहमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा जोड़ दिइएको छ। आफ्नो कार्यकालमा पार्टीलाई सुदृढ बनाउन धेरै अभियानहरू सञ्चालन गरिएको निवर्तमान अध्यक्ष वासु अधिकारीले जानकारी गराएका छन्। शिक्षक कर्मचारीहरूको सहभागितामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोकको 12 वार्षिक साधारण सभा हिजो शनिबार मेलम्चीमा सम्पन्न भएको छ। संस्थाले आर्थिक वर्ष 2082-83 गरेको गतिविधि, आर्थिक प्रगति तथा आगामी कार्य योजनाका माथिमा सभामा छलफल गरिएको हो। साधारण सभा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा पूर्वेक्षण,
राजनीतिक प्रतिवेदन तथा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो। संस्थाले शिक्षक र विद्यालय कर्मचारीको आर्थिक हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै गरी संस्थाले आर्थिक वर्ष 2082-83 629 जना सदस्य कायम रहेको प्रतिवेदनले उल्लेख गरिएको छ। साधारण सभाले संस्थाको आगामी कार्यदिशा, आर्थिक अनुशासन, सदस्यता केन्द्रित सेवा, प्रविधिको प्रयोग र संस्थागत सुशासनलाई पनि थप प्रभावकारी बनाउँदै अगाडि बढ़ने विषयमा छलफल गरिएको हो। संस्थाको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रोस्कुनका सदस्य कृष्ण प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचालन समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य कर्मचारी र शीर्ष सदस्यहरूको पनि सहभागिता रहेको थियो। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता गराएको जानकारी गराउनु भएको छ।